भएका व्यक्तिहरूले पनि डिप्रेसनको लागि होम्योपेथिक औषधिहरू सुरक्षित रूपमा लिन सक्दछन्। डिप्रेसनका केही मुख्य होम्योपेथिक औषधिहरू म तपाईँलाई जानकारी गराउँदैछु, जस्तै औरम मेटालिकम, नेट्रम म्युर, सिपिया, इग्नेसिया, पल्सिटिला, आर्सेनिक एल्बम, किल्किरिया कार्बोनिका, कस्टिकम, सेमिसिफ्युगा, कालीफॉस, स्टेफिसिग्रिया, लैकेसिस, नेट्रम कार्ब, एसिडफॉस इत्यादि। तर यी औषधिहरू विज्ञ होम्योपेथिक चिकित्सकसँग जाँच गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। त्यत्तिकै पसलमा चाहिँ किनेर कदापि नखानु होला। थाहा पाउनुभयो, औषधिको साथसाथै तपाईँले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। भिडियो हेरिरहनु होला। जस्तै आफूलाई रमाइलो लाग्ने गतिविधिहरू पनि गरिरहने प्रयास गर्नुपर्छ। साथी र परिवारसँग सम्पर्कमा रहिरहनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। विभिन्न खेलकुदमा पनि सामेल हुनुपर्दछ। सकेसम्म नियमित खानेकुरा र सुत्ने पानीमा अडिग रहनुपर्छ। अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन गर्नु हुँदैन। र अवैध लागू पदार्थहरूको प्रयोग पनि गर्नु हुँदैन, जसले डिप्रेसनलाई अझ खराब बनाउन मद्दत गर्दछ। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुपर्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। टेन्सन लिनु हुँदैन। आफूलाई कस्तो महसुस हुन्छ भन्ने बारे आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ। अनि स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारसँग कुरा गर्नुपर्छ। आफ्ना समस्याहरू भन्नुपर्छ। त्यसै गरी डिप्रेसन हुने मानिसहरूले खानपानमा पनि ध्यान दिनुपर्छ। जस्तै भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खाना खाने गर्नुपर्छ, हरियो पत्ता भएको सागसब्जी र मौसमी फलफूल धेरै सेवन गर्नुपर्छ। चुकन्दरमा धेरै मात्रामा पोषक तत्व हुन्छ, जसबाट शरीर स्वस्थ हुन्छ। चुकन्दरले हाम्रो दिमागमा न्युरो ट्रान्समिटरको जस्तै कार्य गर्दछ अनि हाम्रो व्यवहार परिवर्तन गर्न मद्दत गर्दछ। त्यस्तै खानामा तेलको प्रयोग एकदमै कम गर्नुपर्छ। फास्ट फुड, जङ्क फुडबाट टाढा रहनुपर्छ। सलादको रूपमा टमाटर लाभकारी हुन्छ। टमाटरमा लाइकोपिन नामको एउटा पदार्थ हुन्छ, जुन एउटा एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई डिप्रेसनसँग लड्न ताकत प्रदान गर्दछ। चिनी अनि नुनको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, किनकि यसले पनि विभिन्न शारीरिक समस्याहरू उत्पन्न गराउँछ। त्यसै गरी मांसाहारी अनि बासी खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ, यसले पनि डिप्रेसनका बिरामीलाई राम्रो गर्दैन। धूम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ, लागू पदार्थको सेवन गर्नु हुँदैन। धेरै क्याफिन युक्त चिया, कफी पनि धेरै प्रयोग गर्नु हुँदैन अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगर विभिन्न औषधिहरूको सेवन पनि गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथै उचित जीवनशैली पनि अपनाउनु आवश्यक हुन्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योगा, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू गर्नुपर्छ। यसबाट डिप्रेसनका बिरामीलाई जादुमय फाइदा भएको हामी देख्न सक्छौँ। त्यस्तै जुन कारणबाट डिप्रेसनको समस्या भएको छ, सोको पहिचान गरी त्यसबाट टाढा रहनुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्काएर बस्नु पनि हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई समावेश पनि गर्नुपर्छ। सर्वप्रथम एन्जाइटी भनेको के हो? एन्जाइटी अर्थात् चिन्ता भनेको डर र बेचैनीको भावना हो। यसले तपाईँलाई पसिना आउन सक्छ, बेचैनी र तनाव महसुस हुन सक्छ, छिटो छिटो

0: को धड़कन हुन सक्छ, सास फेर्न गाह्रो हुन सक्छ, कुनै पनि काममा कठिन समस्याको सामना गर्नुपर्दा वा महत्वपूर्ण निर्णय लिनु अघि तपाईँ चिन्तित महसुस गर्न सक्नुहुन्छ। अर्को कुरा, एन्जाइटीले तपाईँलाई कुनै पनि समस्याको सामना गर्न मदत पनि गर्न सक्छ। चिन्ताले तपाईँलाई ऊर्जा बढाउन वा ध्यान केन्द्रित गर्न मदत पनि गर्न सक्छ। तर चिन्ता विकार अर्थात एन्जाइटी डिसअर्डर भएका मानिसहरूका लागि भने डर, टेन्सन, चिन्ता, घबराहट, मुटु ढुकढुकी, सास फेर्न गाह्रो इत्यादि हुन सक्दछ। वाट आर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरू के हुन्? एन्जाइटी डिसअर्डर ती अवस्थाहरू हुन् जसमा तपाईँको चिन्ता सजिलैसँग हट्दैन र समय सँगसँगै खराब बन्न पुग्दछन्। यसले तपाईँको दैनिक गतिविधिहरू, दैनिक गर्नुपर्ने कामहरू, स्कुलको काम र अन्य मानवीय सम्बन्धहरूमा हस्तक्षेप गर्न सक्दछ। वाट आर द टाइप्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका प्रकारहरू के हुन्? धेरै प्रकारका चिन्ता विकारहरू हुन्छन् जसमा जेनरलाइज एन्जाइटी डिसअर्डर जीएडी अर्थात् सामान्यकृत चिन्ता विकार जीएडी भएका मानिसहरू स्वास्थ्य, पैसा, काम र परिवार जस्ता सामान्य समस्याहरूको बारेमा सधैँ चिन्ता गर्छन्। त्यस्तै अर्को छ प्यानिक डिसअर्डर आतंक विकार। प्यानिक डिसअर्डर भएका मानिसहरूलाई प्यानिक अट्याक हुन्छ। यो अचानक कुनै खतरा नभएको बेला धेरै डर बारम्बार हुन सक्दछ। आक्रमणहरू चाँडै आउँदछन्, छिट्टै अनि धेरै बेरसम्म पनि रहन सक्दछन्। अर्को छ फोबियाज। फोबियाज भएका मानिसहरूलाई कुनै चिजको धेरै डर हुन्छ जसले थोरै अनि धेरै खतरा उत्पन्न गर्न पनि सक्दछ। उनीहरूलाई डर लागिरहने हुन्छ। प्लेनमा यात्रा गर्न, पहाड़को यात्रा, अग्लो ठाउँमा चढ्न, भीड़भाड़का ठाउँहरूमा जान वा कुनै सामाजिक परिस्थितिहरूमा सामेल हुन अत्यन्तै कठिनाई हुन सक्छ। वाट आर द कजेस अफ एन्जाइटी डिसअर्डर? चिन्ताको कारण अज्ञात नै रहेको छ। हेरिडिटरी, आनुवंशिकी, मस्तिष्क जीवविज्ञान र रसायन विज्ञान, ब्रेन बायोलोजी एन्ड केमिस्ट्री, तनाव र तपाईँको वातावरण जस्ता कारणहरूले यसमा प्रमुख भूमिका खेल्न सक्दछ। हु इज एट रिस्क फर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरूको लागि जोखिम कसलाई हुन्छ? विभिन्न प्रकारका चिन्ता विकारहरूको लागि जोखिम कारकहरू भिन्न भिन्न हुन सक्दछन्। विशेषत महिलाहरूमा यो समस्या अधिक कमन हुन्छन्, तर सामाजिक चिन्ताले, सोसल एन्जाइटीले पुरुष र महिलाहरू दुवैलाई समान रूपमा असर गर्न पनि सक्दछन्। सबै प्रकारका चिन्ता विकारहरूका लागि केही सामान्य जोखिम कारकहरू छन् जसमा निश्चित व्यक्तित्व विशेषताहरू। जब तपाईँ नयाँ परिस्थितिमा हुनुहुन्छ वा नयाँ व्यक्तिहरू भेट्नुहुन्छ, सुरुमा लजालु हुनु वा पछि हट्नुहुनेछ। त्यस्तै बाल्यकाल र वयस्कतामा भएका दर्दनाक घटनाहरू सामना गरेका मानिसहरूमा, त्यस्तै चिन्ता वा अन्य मानसिक विकारहरूको पारिवारिक इतिहास अनि केही शारीरिक स्वास्थ्य अवस्था, थाइरोइड समस्या, क्यान्सर जस्ता दीर्घ रोगहरू भएका मानिसहरू बढी रिस्कमा पर्दछन्। वाट आर द सिम्टम्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका लक्षणहरू के हुन्? विभिन्न प्रकारका चिन्ता विकारहरूमा विभिन्न लक्षणहरू हुन सक्दछन्। चिन्तित विचार वा विश्वासहरू जुन नियन्त्रण गर्न गाह्रो छ, तिनीहरूले तपाईँलाई बेचैनी र तनाव महसुस गराउँदछन् र तपाईँको दैनिक जीवनमा हस्तक्षेप गर्न सक्दछन्। तिनीहरू तपाईँबाट टाढा जान सक्दैनन् र समय सँगसँगै खराब बन्न पुग्दछन्। शारीरिक लक्षणहरू जस्तै छिटो मुटुको धड्कन चल्नु, अस्पष्ट दुखाइ हुनु, चक्कर आउनु र सास फेर्न गाह्रो हुनु। व्यवहारमा परिवर्तनहरू जस्तै तपाईँले गर्नुहुने दैनिक क्रियाकलापहरू व्यवस्था गर्नु, डर लाग्नु, निन्द्रा नलाग्नु, मरिन्छ जस्तो लाग्नु, काम गर्न मन नलाग्नु, शरीर आलस्य हुनु, क्याफिन अन्य पदार्थहरू र निश्चित औषधिहरूको प्रयोगले तपाईँको लक्षणहरू अझ खराब बनाउन पनि सक्दछ। हाउ आर एन्जाइटी डिसअर्डर्स डायग्नोस्ड? चिन्ता विकारहरू कसरी निदान गरिन्छ? एन्जाइटी डिसअर्डर्सको निदान गर्न तपाईँको डाक्टरले तपाईँको सम्पूर्ण लक्षण र चिकित्सा इतिहासको बारेमा तपाईँलाई सोध्नेछ। तपाईँसँग अन्य फरक स्वास्थ्य समस्या तपाईँको लक्षणहरूको कारण हो होइन भनी निश्चित गर्नको लागि शारीरिक परीक्षा र प्रयोगशाला परीक्षणहरू पनि गर्न सक्नेछन्। यदि तपाईँसँग अर्को स्वास्थ्य समस्या छैन भने तपाईँ एक मनोवैज्ञानिक उपचार साइकोलोजिकल ट्रिटमेन्ट तपाईँको स्वास्थ्य प्रदायकले गर्न पनि सक्नेछ। साइकोलोजिकल काउन्सिलरले तपाईँको जड पत्ता लगाउन सक्नेछ। अब लागौ यसको होमियोपेथिक उपचार तर्फ। होमियोपेथिक ट्रिटमेन्ट फर एन्जाइटी। एन्जाइटीको होमियोपेथिकमै उपचार किन गर्ने? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु पर्दछ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। एन्जाइटीमा होमियोपेथी उपचार एकदमै उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको चिन्ता र असन्तुलित अवस्थाहरूलाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्छ। एन्जाइटीको उपचारको लागि होमियोपेथीको उपचार सबैभन्दा राम्रो मानिन्छ किनकि यसले लक्षणलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरैबाट निको पार्ने शक्ति पनि रहेको हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले एन्जाइटीको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिन सक्दछ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित रहेको हुन्छ। अन्य स्वास्थ्य समस्या भएका अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहनु भएका व्यक्तिहरूले पनि एन्जाइटीको लागि होमियोपेथिक औषधिहरू लिन सक्नुहुन्छ। सुरक्षित रूपमा यो औषधिलाई तपाईँले सेवन गर्न सक्नुहुन्छ। औषधिको साथसाथै एन्जाइटीका बिरामीहरूले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। जस्तै नियमित रूपमा व्यायाम गर्नुपर्छ, विभिन्न खेलकुदमा पनि तपाईँ सामेल हुनुपर्छ, सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ, अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन कहिले गर्नु हुँदैन र अवैध लागु पदार्थको प्रयोग पनि गर्नु हुँदैन। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग तपाईँले सेयर गर्न सक्नुहुन्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। अनावश्यक रूपमा तपाईँले टेन्सन पिर लिनु हुँदैन। स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारहरूसँग तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ, आफ्ना समस्याहरू भन्न सक्नुहुन्छ। भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खानेकुराहरू सेवन गर्नुपर्छ, हरिया सागसब्जी फलफूल धेरै सेवन गर्नुपर्छ, खानामा तेलको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, फास्ट फूड जंक फूडबाट टाढा रहनुपर्छ, चिनी अनि नुनको प्रयोग पनि एकदमै कम गर्नुपर्छ, धेरै मांसाहारी अनि बासी खानेकुराहरू पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसै गरी धूम्रपान मध्यपान अनि कुनै पनि मादक पदार्थ र लागु पदार्थको सेवन गर्नु हुँदैन। त्यस्तै क्याफिन युक्त चिया कफी पनि धेरै मात्रामा प्रयोग गर्नु हुँदैन। अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगरै कुनै पनि औषधिको सेवन गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथ उचित जीवनशैली पनि तपाईँले अपनाउनुपर्छ, आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योग, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू पनि तपाईँले गर्नुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्राएर पनि बस्नु हुँदैन, रिसाउनु हुँदैन, समयमा खाने समयमा सुत्ने गर्नुपर्छ। टिभी इन्टरनेट मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई तपाईले सक्रिय राख्नुपर्छ। आफूलाई कमजोर पनि तपाईले सम्झिनु हुँदैन। हस्त आजलाई यति नै। तपाईको दिन शुभ रहोस्। बाई बाई। नमस्ते।
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
1: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165-95301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। हिज बसेको बैठकमा सांसद रिंगला यादवले उखुल किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनु भएको हो। सांसद विनय प्रेतीले सरकारले प्रेसमाथि अकुंश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनु भएको थियो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको वचन फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा हिजो दुईवटा विधेयक पेश भएका थिए। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा निर्वाचन विधेयक 2083 र मतदाता नामावली विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक आज बिहान 11 बजे बस्ने गरी हिजो स्थगित भएको थियो। सरकारले कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै उक्त विषय जानकारी गराएको हो। पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र 2082 को एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भ

न तीन महीनासम्म लाग्थ्यो यसपालि भने एक महिनामै नतिजा निकालिसकिएको छ। आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनैतिक दल र समूहहरूसँगको एकता तथा समायोजन पछिको पहिलो महाधिवेशन भएकाले निर्वाचन नगरी एकताको सन्देश दिन उपयुक्त हुने समझदारी पार्टीभित्र बनेको महामन्त्री भूपदेव शाहले बताउनु भएको छ। रासोपाले आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन तोकेको छ। महामन्त्री शाहका अनुसार पहिलो महाधिवेशन भएकाले सफल निर्वाचन नगरी सहमतिमै नेतृत्व चयन गर्न गृह कार्य भइरहेको छ। विभिन्न 8 वटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 वटा आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 वटा आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38-38 वटा आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजशिर जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको बताउनु भएको छ। हिजो बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको उहाँले दावी गर्नुभएको हो। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ। जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पर्ने उहाँले बताउनु भएको छ। हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनु भएको छ। प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले बताउनु भएको हो। जनतालाई स्वास्थ्य शिक्षा विद्युतबाट वञ्चित हुन नदिन जनस्तरबाट योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनु भएको हो। यातायात खानेपानी र उज्यालो गण्डकी कार्यक्रम मार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उहाँले बताउनु भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ। यसअघि गत वैशाख 3 गते अतिक्रमण गरी बनाएका संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको महानगरले पूर्ण बस पार्कमा बसोबास गरिरहेका सुकुम्बासीलाई आफ्नो विवरण 3 दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ। महानगरले संरचना हटाउन दिएको 35 दिनको समय सीमा हिजो 8 गते सकिँदैछ। महानगरले सोही समयभित्र बस पार्क स्थित जग्गामा बसोबास गरिरहेका सबै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विवरण पेश गर्न सूचना सार्वजनिक गरेको हो। महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुम्बासी पहिचानका लागि महानगरपालिकाबाट विवरण गरिएको निस्साको प्रतिलिपि घर मुनि र परिवारका सदस्य सहितको विवरण माग गरिएको बताएका छन्। नगरले सुकुम्बासीसँग माग गरेको विवरणमा घर मूली सहित परिवारका सदस्यहरूको नाम थर पेसा शैक्षिक योग्यता र दक्षता अशक्त साय वृद्ध वा सुत्केरी र सम्पर्क नम्बर रहेको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 वर्षको अघि जमीन छुट्याइएको थियो। विगतमा 2032 पृथ्वी चोकमा 205 रोपनी जग्गामा बस पार्क बनाउने योजना सारिएको हो। बस पार्कका लागि जमीन छुट्याएको 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमीन अहिले आएर 26 रोपनीमा खुम्चिएको छ। बस पार्कको जग्गामा ठूलो संख्यामा सुकुम्बासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययन अनुसार बस पार्कको जमीनमा 400 बढी सुकुम्बासी परिवार बस्दै आएका छन्। भूमिहीन तथा व्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीका संयोजक प्रेम बहादुर गुरूङ महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 वटा सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 वटा सवारी दुर्घटनामा

0: 26 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा 15 पुरूष, 8 महिला, 2 बालक र 1 बालिका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारण 31 सड़क को अवस्थाका कारण 4, सड़क प्रयोगकर्ताको कारण 4 र सवारी साधनको यान्त्रिक गडबडीका कारण 1 दुर्घटना भएका हुन्। हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाड़ा महँगिएपछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुद्ध यर पोखरा प्रमुख गौतम बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार दैनिक 15 सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9-10 सीमित भएको छ। बरालका अनुसार भाड़ा दर वृद्धि भएसँगै यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाड़ा 6,200 6,600 रूपियाँसम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाड़ा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको हो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाड़ा दर समायोजन गर्नु परेको बरालले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग पुनर्निर्माणपछि तनहुँको सदरमुकाम दमौली बजारको सड़क संरचना फराकिलो र व्यवस्थित देखिए पनि सड़कमै गरिने अव्यवस्थित पार्किङले गर्दा पैदल यात्रु र सवारी चालकहरूले खास शास्ति खेप्दै आएका छन्। मुख्य बजार क्षेत्र चोक र फुटपाथ नजिकै सवारी साधन रोकिने प्रवृत्तिले हिन्डुलाई सहज बनाउनका साथै दुर्घटनाको जोखिम बढ़ाएपछि व्यास नगरपालिकाले जेठ 10 लागू हुने गरी नयाँ ट्राफिक व्यवस्थापनको नियम सार्वजनिक गरेको छ। नगर प्रमुख वैकुण्ठ नेपालको संयोजकत्वमा सरकारवाला निकाय सड़क आयोजना ट्राफिक प्रहरी उद्योग वाणिज्य संघ र यातायात व्यवसायीहरूको संयुक्त बैठकले जेठ 10 15 दिनसम्म परीक्षणका रूपमा नयाँ व्यवस्था लागू गर्ने सर्वसम्मति निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार व्यास नगरपालिकाको वडा नम्बर 2, 3 र 4 को सिमानाभित्र पर्ने पृथ्वी राजमार्गको सफा सड़क सर्भिस लेन समेतमा दुवैतर्फ सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। विकल्पका रूपमा शाखा सड़क चोक र अनसन चौतारी क्षेत्रमा निशुल्क पार्किङ व्यवस्था मिलाइएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वीय मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम निकै नै बढ़दो छ। धनगढ़ी दिपायल र नेपालगंजको तापक्रम 40°C भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको 1-2 ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि आदोस्तै हुनेछ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्ष सी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिकी केन्द्रित विश्व प्रभाव हटाउनुपर्ने धारणा फेरि दोहोऱ्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र खेलकुद शिक्षा संचार तथा वैज्ञानिक अनुसन्धानका क्रममा सहकारी विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीन बीचको व्यापार भएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू आर्थिक वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चिनिया युआनमा गर्न थालेको बताएका छन्। यसले अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ। विशेष गरी लामो समयदेखि चर्चामा रहेको साइबेरिया 2 ग्यास पाइपलाइन परियोजनालाई अघि बढ़ाउने समझदारी भएको छ। दुवै देशले विद्यार्थी आदान प्रदान कार्यक्रम विस्तार गर्ने, विश्वविद्यालयहरूबीच सहकार्य बढ़ाउने तथा संयुक्त वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने सहमति गरेका छन्। 2026 शिक्षा वर्षका रूपमा मनाउने योजना पनि सार्वजनिक गरिएको छ। विशेषज्ञहरूले चीन रूसको यो संयुक्त घोषणालाई विश्व राजनीतिमा नयाँ शक्ति ध्रुव निर्माणको प्रयासका रूपमा व्याख्या गरेका छन्। इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डनमा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। टसहरूमा पहिलो ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन मात्र बनाएको हो। कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुना।
6: मोबाइल 98058 535 37।
7: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाऊ हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
10: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि। प्रोप्राइटर अर्जुन लम्साल। फोन 0654142022 र 98560 2192।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
11: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
11: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
14: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849 छ
15: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
16: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
15: इन्जिनियरिङ तर्फ सोभित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा सुमम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
16: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
15: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
17: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
18: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
19: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
18: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
19: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: सरन एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801411718। आजै सम्पर्क गर्नुहोस्।
5: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंक पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856060136 र 9151166।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर, बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
1: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
2: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक मा
11: यही जेठ 9 गते शनिवार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
12: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
12: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
14: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865414377 मोबाइल 98560443043
15: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
16: म्याडम धूम्रपान भनेको के हो
15: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
16: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
15: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
16: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
15: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 062-414-233, मोबाइल 98-678-1887।
6: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
7: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
6: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
7: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
6: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
7: यसबाट बस्न के गर्छ मिस?
6: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
7: यो चक्की कहाँ पाइन्छ मिस?
6: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: कहाँ जाने?
10: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयम चिसापानी, अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98-461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98-235-52-663।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161-590-162-590-163।
16: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
17: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
18: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
16: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
19: ₹103.8 अन्तर्मनको आवाज।
20: स्टुडियो साइन्चेक अहिले बिहानको 8 बज्यो।
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
22: कहिले भरियाको सुस्थिर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
23: कार्यक्रम लोक भाका
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक ज्ञान लोक सांगीतिक अभिवादन सुअभिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुत सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ जति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बारन फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं। हामीलाई यस समय अवधि फर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु निकै नै पुरानो फाका रहेको छ झिम झिम सानो नझिम्का उपरि फाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ राजु परियार अनि विष्णु माझीको। अहिलेको लागि भन्ने फाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, निर्मल सानो नजिमका परेली बोलको निकै नै रमाइलो पुरानो लोकदोहोरी भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि विष्णु माझीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बल्लै भो भेट बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि शर्मिला गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, बल्लभ होभर टबलको निकै नै रमाइलो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। हो म पागल हो बुलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खान अनि पूर्ण कला विषयको। अलिको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर हो म पागल हो बोलको फाका रहेको थियो जसमा आवाज रहेको थियो रामजी घाँड अनि पूर्णकला विषयको यो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन अर्को फाकालाई कार्यक्रममा स्थान दिँदैछु मायालुको शहरमा मेरो गाउँमा घर छ बोलको फाका रहेको छ जसमा आवाज रहेको छ गणेश पौडेल अनि पूर्णकला विषयको र यो फाका सँगसँगै आजको र भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राम लानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ त्यतिजेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
4: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुनी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुमरी, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, थर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
7: काममा अलि सघाउँछ कि भनेर नि भाइ त अधिकार हो, बल सुरुको अपराध हो। हाम्रो सुधार बाल बालिकाले धेरै ठुलो शिक्षा नगर पालिका सुधार बाल बालिकाले विद्यालय धर्मदेव छोरा र छोरीलाई स्वयं शिक्षाको अवसर दियो।
8: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
3: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
10: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142085, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
10: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
14: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: Thank you.
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
17: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
18: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
17: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
10: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031353
19: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पर्स चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फेन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
19: जुत्ता चप्पल सुट प्यान्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
20: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
21: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
22: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
20: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
22: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
23: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
24: सिर्जना बोर्डिङ स्कुल सुजना चौक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भए ठुक्क हुनुहोस्
23: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
24: सुजना बोर्डिङ स्कुल शान्ति मार्ग सुजना चौक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595
25: 103.8 अन्तर्मनको आवाज

हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगते फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ता हप्ता दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आजै हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। ज्यादा ज्यादै चाहिँ माया मारेर बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि नरेश खातीको र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगा हर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

स्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। प्रतिनिधि सभाको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची, विभिन्न समितिको बैठक पनि बस्दै
0: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ्दो अवस्थामा कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा भेटिए कड़ा शीघ्र कुपोषण पीड़ित,
1: विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि 218 जना आकांक्षी, प्रेस काउन्सिल, गोर्खापत्र र सार्वजनिक सेवा प्रसारणको अध्यक्षमा दरखास्त आह्वान,
0: क्युबाली नेता राहुल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप, राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया
1: र आईपीएलमा मुम्बई विरूद्ध कोलकाता नाइट राइडर्स 4 विकेटले विजयी।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिया वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफावार छलफलका लागि पेश गर्नुहुनेछ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र आजै पारित गर्ने संसद सचिवालयले जनाएको छ। आज संघीय संसद अन्तर्गतका 3 वटा समितिको बैठक पनि बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिको बैठक बिहान 11:30 बजे बस्ने तय भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रायोजित विधान समितिमा भने भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमनको समीक्षा हुनेछ। दुवै समितिको बैठक बिहान 11 बजे बोलाइएको छ।
1: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा बालबालिकामा विगतको भन्दा बढ़ी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको बताउनुभयो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि उक्त संख्या 1% रहेको थियो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढ़ी देखिएको छ। कड़ा शीघ्र कुपोषण लागेका बालबालिका तयारी उपचारात्मक खाना खाएपछि स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशका 25 वटा पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनुभयो। त्यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएको छ। सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख 15 देखि 30 गतेसम्म अभियान सञ्चालन गरेको थियो।
0: विभिन्न विश्वविद्यालयका उपकुलपतिका लागि 218 जना आकांक्षी देखिएका छन्। उपकुलपति छनौट तथा सिफारिश दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशका 25 वटा पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनुभयो। त्यसै गरी मध्यम कुपोषण

0: मन्त्रालयले आवेदन माग गरेको थियो। मन्त्रालयका अनुसार हिजोसम्म प्राप्त भएका ती आवेदनमध्ये सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेका छन्। त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन प्राप्त भएका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षी जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब छनौट तथा सिफारिश प्रक्रियालाई अगाडि बढ़ाइनेछ।
1: सरकारले गोर्खापत्र संस्थान सार्वजनिक सेवा प्रसारण र प्रेस काउन्सिलमा रिक्त रहेका पदहरूमा दरखास्त आह्वान गरेको छ। सूचना तथा संचार मन्त्रालयले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान गरेको छ। कुनै संचार माध्यमको प्रधान सम्पादक सम्पादकको रूपमा काम गरेको, आम संचार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा काम गरेको र पत्रकारिता क्षेत्रमा 10 वर्ष अनुभव भएको हुनुपर्नेछ। सरकारी वा सार्वजनिक संस्थानको सेवामा रहेको व्यक्ति भए राजपत्रांकित वा 10 औं तहमा काम गरेको व्यक्ति हुनुपर्नेछ। सार्वजनिक सेवा प्रसारणको अध्यक्षका लागि पनि आह्वान गरिएको छ। यस अन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल पर्छन्। अध्यक्ष बन्न कम्तीमा स्नातक उत्तीर्ण गरी 15 वर्षको अनुभव प्राप्त गरेको, नियुक्ति लिने बेला कुनै पनि राजनैतिक दलको सदस्य नरहेको हुनुपर्ने न्यूनतम शर्त राखिएको छ। प्रेस काउन्सिलको अध्यक्षका लागि पनि कुनै पनि विषयमा स्नातक गरेको, पत्रकारिता क्षेत्रमा वरिष्ठ योगदान पुर्याएको व्यक्तिका हकमा 15 वर्ष काम गरेको र आचार संहिता उल्लंघनमा सजाय नपाएको व्यक्ति हुनुपर्नेछ। सबै नियुक्ति पाउन 3000 देखि 5000 शब्दको कार्ययोजना पनि प्रस्तुत गर्नुपर्नेछ। 18 गतेभित्र आवेदन दिन सकिने समय तोकिएको छ।
0: नेपाली सेना मनसून जाने प्रतिक्रियामा जुटेको छ। विगतका वर्षमा संचालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सकेका आधारमा यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइने सेनाले जनाएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेशस्थित सबै प्रतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ। यसले बाढ़ी पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ। विपदका समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ। काठमाण्डु बाहेक सुर्खेत र इटहरीमा एक एकवटा हेलिकप्टर स्ट्याण्ड बाई राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मनसूनको शुरूआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाण्डुमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा 2 हवाई साधनलाई उपयुक्त स्थानमा पूर्व तैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिटी क्षेत्र डाक्टरहरू अमेरिका लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभर चाहिएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका लागि विशेष प्रडक्टहरू लेट सेल युजर रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको जीवनभरको
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेशसभाको 8 औं अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्दैछ। दिउँसो 1 बजी बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ। यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको 5 औं वार्षिक प्रतिवेदन 2079 पेश गर्ने कार्यसूची तोकिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 2 विमान खसाल्ने तथा अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य 5 क्युबा अमेरिकी संगठन ब्रदर्स टू द रेस्क्यूका 2 विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा 4 मृत्यु भएको थियो, जसमा 3 अमेरिकी नागरिक थिए। 94 वर्षीय क्यास्ट्रो त्यति बेला क्युबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा कड़ा आलोचना भएको थियो। अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़िरहेका बेला क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानलले यी आरोपलाई राजनैतिक चाल भएको बताउनु भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी

0: कार्यवाहकमा अधिवक्ता टोड ब्लेन्सले राहुल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र चारवटा अलग अलग हत्याका आरोप समेत लगाइने बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मृत्युदण्ड वा आजीवन कारावास हुन सक्छ। यो मुद्दा अमेरिकाले क्युबाको एक दलीय कम्युनिष्ट व्यवस्थामाथि राजनैतिक तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडेन गार्डेन्समा गैराती भएको खेलमा मुम्बईले दिएको 148 रनको लक्ष्य कोलकाताले 18.5 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। 7 बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनिष पाण्डेले 33 बलमा 45 रनको महत्वपूर्ण इनिङ खेले। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 147 रन मात्र बनाएको थियो। यो जीतसँगै कोलकाताले अन्तिम खेल अगाडि 13 अंक जोडेको छ। कोलकाता तालिकाको छैटौं स्थानमा छ। नवौं स्थानमा रहेको मुम्बई 8 अंकमा सीमित छ। आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली बीचको खेल राति पाउने 8 बजे अहमदाबादमा शुरू हुनेछ। गुजरात तालिकाको दोस्रो स्थानमा र चेन्नई 7 स्थानमा छन्।
0: अब मौसम। पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पनि केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। बागमती प्रदेशमा थप वर्षा हुने महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा कोशी प्रदेशको झापा सुनसरी र सङ्खुवासभा जिल्लामा मेघगर्जन चट्याङसहित भारीसम्मको वर्षा भएको छ। वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेकाले कोशी प्रदेशमा वर्षा हुने क्रममा क्रमिक सुधार देखिएको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालगंज धनगढ़ी दिपाल र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यसूची। तीनवटा समितिको बैठक पनि बस्दै
0: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ़दो अवस्थामा कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशमा भेटिए कड़ा शीघ्र कुपोषण पीड़ित।
1: विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि 218 जना आकांक्षी। प्रेस काउन्सिल गोर्खापत्र र सार्वजनिक सेवा प्रसारणको अध्यक्षमा दरखास्त आह्वान।
0: क्युबाली नेता राहुल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र आईपीएलमा मुम्बई विरूद्ध कोलकाता नाइट राइडर्स 4 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
5: बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फर्म भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
7: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
7: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
7: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: फोन 0 65 414 056, मोबाइल 9860 6015, 9849 15598, 9560 44 344 र 9413 61 788।
7: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
6: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
6: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
7: छाला तथा यौनाङ्गमा आउने मुसा,
6: कुष्ठरोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0 65 414 233 र 9678168।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।

0: त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843-61-209 र 9801-41-2178। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845-10950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
8: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635-71-479 र 9865-62-265।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855-88461 र सिजन गुरुङ 9705-40900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678167।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्चै कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिपेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: यसैलेसको बुवा, यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
15: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
19: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
20: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
0: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
21: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
21: हो र, के खास छ त इलाइट सिएमा?
0: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
21: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
21: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
22: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
23: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
23: गन्दगी मेडिकल हल।
24: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
23: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
24: र चौथो शनिबार गन्दगी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
22: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
20: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-40-54-674 र 98-4-60-23-420।
26: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
27: शिक्षा बस्तीको IOM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IOE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
26: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य,
28: फेसबुक JCA स्कुल पोखरा।
29: झोले जेडो सेमिङे पाओ नाको जम्मै जम्मै रेडियो सेमु मुचा श्रोता लाफाको के नामा सबरक सविता सिन्जारी झेडी मगरौ पट्ट देनाङ अघेर्च मनिता जातले नाकुके छिन्यौ इसै मिनम सिरिङ खलाङ आशाले नाको जम्मैको न झेरमुना आउला गेपमुना आउला कानको पनि नाकुङ ढलिङ रोहडिनमु झेरमनले गेपमुनले मयो ढुट छिन्यौ आवश्यकता ङाङाकले ङालौ ढुटाङन लेच मूल नारा लानाखिङ आदिवासी संसार अन्तर्गत मगर ढुटौ मासबार पट्ट बिहिबानी गोराकुङ कु बजे उठाहा खबर नुनिङ र पुनः प्रसारण शुक्रबार नबिलाक बाङ्गा बजे ढोरबाराई हाइलाइट नुनिङ प्रसारण छानके जातले रेडियो ढोरबाराई काठबोङ सोम दशमलव के मेगा हर्ज अन्तर मनो आवाजाङ देहाङ नाकै कानके रेडियो ढोरबाराई वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजिङ र भिन्टाभरि कट्ठ कट्ठ सेकिहुकले नाकै इसै मास बाराङ मगर ढुट रोस रेवसो बारेङ मगर मिगुर स्रष्टा अग्रजकुङ बारेङ मगर डुटौ सेसे च लिङको मगर जीवाकाङ मेलज्या चखाल्या खस डुटौ लिङको हटिङ सेसेन समय सान्दर्भिक कुराकानीको र सेकेहेकले टेच कुरा छ कानको के रोह जात्मो सद्दैन सेमुमुच श्रोता लाफाको के पक्कै पनि ठारले तर छिनी हुँदा सेके ठान्छ मिनम श्रोता लाफाको लागि मासबार सम्बन्धी यसै टुन्च जानकारी नुनिङ मासबारङ मनिटा लिङ स्वरूप काठ सिहे च लिङ आरमाटके ठकन खासिङ है त यसै मनिटा लिङ स्वरले चेतन रामजली मगर र तारा रामजली मगर औ अनि शब्द संगीतले चेतन रामजली मगर औ न लिङ बोलले नाको बिना गाँचो छाले

इसैलिङ कानकै नौ आर्मिट मध्ये छ मगर ढुटो फिलिमिङ लाचाले श्रोता लाफाको नाको इसे बखटाङ सेमुनले रेडियो ढोरबा रही काठभोङ सोम थोप्ला के मेगा हर्च अन्तर मनु आवाजाङ आदिवासी संसार अन्तर्गतुङ मयौ ढुटो मासबार मासे बराक सविता सिजरी झेडी मगरौ साथाङ नाको कानके कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लगिन जात नाखिङ र भिन्टा भरि कट्ट कट्ट सिकी हेक्ले डेचै छिन्यु मासबारो प्रसङ्ग केन निरन्तरता यही है त लाफाको सोमबार दुले गणाङ शुरू छान्छ रेडियो ढुट कछ्याङ शुक्ला गण्डकी एफएमिङ प्रसारण छान्छ नेवार ढुटो मास्याबाराक ज्ञान नारायण श्रेष्ठ कुमाल ढुटाङ प्रसारण छान्छ मासबारो मास्याबाराक माल्टिना कुमाल ढोरबराई एफएमिङ प्रसारण छान्छ गुरूङ ढुटो मासबारो मास्याबाराक प्रतिभा गुरूङ र मगर ढुटो मासबारो मास्याबाराक सविता थापा मगरै र मेलौ ढुटाङ मन्तव्य यहामु सहजीकरण जाटा मासबाराङ मनिता मन्तव्य महासंघ उपाध्यक्ष सुरेन्द्र तामाङ यहाँ देहाङ रेडियो ढुट कक्षा भिन्दै भिन्दै याकाङ भिन्दै भिन्दै विषयाङ फेरकाट फेरकाट वापा मापाकै थ्योरी तथा प्राक्टिकल निशान्त कक्षा याके नुहुमुनले डेमो मासबार संयोजक तथा मास्याबारक बीसजना श्रेष्ठ जानकारी यहाँ जे चाहिँ अब फेरकाट लिङ डे चाहिँ अब फेरकाट लिङ सेके आछाने वहाँले त श्रोता लाखाको लिङ्याङ स्वरले चेतन रामजाली मगर अनि भीम राणा मगरौ शब्द संगीत चेतन रामजाली मगरौ नले ढ्याङ लिङ्गौ बोलले सालिनाकै हिजाटा

दलाफाको नाकोके कानून डुटो मासबार कुटा लक्ष्मणले आटाना सल्लाह सुझाव प्रतिक्रिया याके मामेग्नी है नाको कठ मुनाखिङ कुराकानी जात्रै शेष निङको सेमु मुके मन लेनाङ लेनाङ र कानुङ ढुटो मासबारके भागमुया समय अवधि र डुम्के नपा कानुङ मासबारके चाहिँ समन सेमुया श्रोता लाफाको के ढलिङ ढलिङ धन्यवाद कानुङ मासबार खासके डुस्मुया सहकर्मी लाफाके र मिगिनिङ हुँदा आभार प्रकट जातले होटा जात मन मासबार संयोजक बिर्सना श्रेष्ठ आदिवासी जनजाति नगर समन्वय परिषद शुक्ला गण्डकी नगरपालिका के र धन्यवाद टकरीले विशेष धन्यवाद मासबारो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस दिलेगौडा बजार के नाको के कुडिन्छ बढिन्छ हस्त ल्याएर पनि पीआर कल्चर एण्ड फेसन हाउस के आर्मिट के नाम हेक्ने है नाको होलाङ नुनाखिङ ढलिङ प्रकारो बढिनको लाकी हुक्ले नाको कुसी ठकनाङ ल्याएर पनि रेतमा मुनि गेपमा मुनि झेरमा मुनि अर्को साता कानको मिनम श्रृङ्खला लानाखिङ नाको घाँसाङ पक्कै टाराले डेचै घामा सेवारक सविता सिजाली झेडी मगर भाके छाना झोरले जेडौ सेमिङे पाऊ नाको भने सेमो नजात्नी रेडियो ढोरबा रही काठभोङ सोम थुप्ला के मेगाहर्ज अन्तर मनु आवाज।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अफिसबाट अमित सरको फोन।
5: हस्, म पछि कल ब्याक गर्छु। ओ सॉरी भगवान, आज पनि ढिला भयो।

0: पृथ्वी राजमार्ग पुनर्निर्माण पछाडि तनहुको सदरमुकाम दमोली बजारको सड़क संरचना फराकिलो र व्यवस्थित देखिए पनि सड़कमै गरिने अव्यवस्थित पार्किङले गर्दा पैदल यात्री र सवारी चालकले शास्ति खेप्दै आएका छन्। मुख्य बजार क्षेत्र चोक र फुटपाथ नजिकै सवारी साधन रोकिने प्रवृत्तिले हिजो असहज बनाउनका साथै दुर्घटनाको जोखिम बढ़ाएपछि व्यास नगरपालिकाले जेठको 10 गतेदेखि लागू हुने गरी नयाँ ट्राफिक व्यवस्थापनको नियम सार्वजनिक गरेको हो। नगर प्रमुख वैकुण्ठ न्यौपानीको समय जगत्तमा सरकारवाला निकाय सड़क आयोजना ट्राफिक प्रहरी उद्योग वाणिज्य संघ र यातायात व्यवसायीहरूको संयुक्त बैठकले जेठको 10 गतेदेखि 15 दिनसम्म परीक्षणका रूपमा नयाँ व्यवस्था लागू गर्ने सर्वसम्मत निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार व्यास नगरपालिकाको उडान नम्बर 2, 3 र 4 को सिमानाभित्र पर्ने पृथ्वी राजमार्गको सड़क सफा सड़कमा दुईतर्फी सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। विकल्पको रूपमा शाखा सड़क चोक र अनसन चौतारी क्षेत्रमा निशुल्क पार्किङको व्यवस्था मिलाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया समकक्षी शी जिनपिङ बीच बैजिङमा भएको शिखर वार्ता पछाडि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन्। रूस पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेका छन्। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलन पछाडि झण्डै 40 वटा अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर भएको खबरमा उल्लेख गरिएको छ। रूस र चीनबीचको व्यापार गएको वर्ष झण्डै 240 अर्ब अमेरिका डलर पुगेको थियो। चालू आर्थिक वर्षको पहिलो 4 महिनामा नै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले पनि बताएको छ। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ। विशेष गरेर लामो समयदेखि चर्चामा रहेको साइबेरिया दुई ग्यास पाइपलाइन परियोजनालाई अगाडि बढ़ाउने सहमति भएको छ। दुवै देशले विद्यार्थी आदान प्रदान कार्यक्रम विस्तार गर्ने, विश्वविद्यालयहरूबीचमा सहकार्य बढ़ाउने र संयुक्त वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने सहमति भएको छ। सन् 2026 शिक्षा वर्षका रूपमा मनाउने योजना पनि सार्वजनिक गरिएको छ। विश्लेषकहरूले चीन रूसको यो संयुक्त घोषणालाई विश्व राजनीतिमा नयाँ शक्तिको ध्रुव निर्माणको प्रयासका रूपमा व्याख्या गर्न थालेका छन्। अब अन्तिम खेल समाचार। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडियन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथमा तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा का साथमा तालिकाको 9 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा अहिले बेलुका 8 बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुने जनाइएको छ। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजे आर्थिक विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त

0: उनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश स्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-5277-8, 5277-779 र 5277-780।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ थपावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पत्थर, बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सर, सूर्य गहतराज। मोबाइल 9840-78-528 र 9808-16-142।
7: यही सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678168।
9: म
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
3: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia brandको सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
3: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
2: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849699 छ
10: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन
11: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस
10: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ
11: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस
10: थकाइ लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ
11: यसबाट बस्न के गर्दछ मिस
10: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ
11: यो चक्की कहाँ पाइन्छ मिस
10: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ
12: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
13: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
13: हो त है सामान लिन टाढा किन जानु पर्यो र
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
1: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
16: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
6: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिलाएको ओम प्रसन्न आभूषण सुनसाजी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
17: मोबाइल 9805535537 र 9806615899।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिद्धेल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके ल डन।
18: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
20: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ।
21: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
22: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855678302 र 9846078302।
23: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
24: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
25: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
26: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
27: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
28: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
27: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
28: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
29: This is Radio Dhorbarahi, 103.8 MHz.
30: 103.8 MHz present every day 10:30 AM to 12 PM.
31: It's time for calling time.
30: Only on Radio Dhorbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र ठिक यसै समय बिहानको 10:30 अबको 12 बजेको समयसम्म 1.5 घण्टाको समय चाहिँ यहाँले प्रोग्राम कलिङ टाइम सुन्न सक्नुहुन्छ। मिठा मिठा गीत संगीतको साथमा हामी फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ भने साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ हुनेछ भन्दै प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा आभूषण सुनचादी पसल दोलेगौडाले र प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गो प्रेफेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै पके पनि श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युन अन गरेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै आज बिहिबारको एपिसोडमा रहेर चाहिँ श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन पनि रहेको छ। 0965 74 14 2 0 0 को बाटो भएर जोडिँदै गर्नुहोला। अहिलेको लागि भने एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। रमाइलो छ सुन्न रिमै टाइटलमा रहेको प्रमोद खरेल अनि मेलिना राईको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर, सोनारी मै बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र प्रोग्राम रहेको छ कलिङ टाइम, यहाँ मजाले कल गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 0965414200 को टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा स्वागत गरिहालौ भनेदेखि साथी चाहिँ सुटिसक्नु भएको छ सुन्दै हुनुहुन्छ भने फेरि पनि आउन सक्नुहुन्छ। आज भने बिहिबारको एपिसोडमा रहेर श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिन दिन पनि रहेको छ। ढिला नगरी साथीलाई सहभागी गराइहाल्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो
0: मात्रै भयो त है, कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? कहाँदेखि कसको आवाज सुन्दैछु होला? किन होला यति गाह्रो भएको आवाज बुझ्न? हाम्रो किमल डाँडादेखि हुनुहुन्छ। यहाँको शुभ नाम ठ्याक्कै बिर्सियो नि त, फेरि भनिदिनुहोस् न। बिमा गुरुङजी हुनुहुन्छ है? अनि के छ किमल डाँडातिरको पछिल्लो समयको हालखबर? ठिकै छ है, त्यही त ठिकै छ। कहिले घाम कहिले पानी, किमल जाँडातिरको हालखबर सँगसँगै आज किन होला हाम्रो बिमाजीको आवाज बुझ्न गाह्रो परेको हामीलाई? खाना खानु भयो त? खाना खानु भयो त भनेको? हजुर, मेरो चाहिँ भइसक्यो भन्नुपर्छ है। अनि बिमाजीले चाहिँ हामी बोलेको चाहिँ कस्तो सुन्नु भएको छ नि? क्लियर सुन्नु भएको छ है, ल ठिकै छ। अनि आज चाहिँ मजाले हाम्रो बिमाजीको प्रतिभा सुन्ने दिन पनि रहेको छ। श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ बिमाजी? के भन्ने होला, यस्तो मिठो हाँसिदिनु भएको छ, आज हाँसी सुनेर जाउँ है। ल सुन्छ, हाम्रो बिमाजीले चाहिँ अब मिठो गीतहरू हामीले अघिल्लो एपिसोडहरूमा पनि सुनिरहेका छौँ, आज पनि मजाले गाइदिनुहोस् ल। गरिदिनुहोस् 1 2 3। ल गीत आउँदैन भने त बताउँदैनौ नि त है, किनकि अघिल्लो पालीहरू यस्तो मिठो गाउनु भएको छ। ल सुरु गरिदिनुहोस्। ला के भयो होला?

0: होला आज के भएको होला त नि हाम्रो बिमाजीलाई हो र ल तपाईँतिर पनि हाम्रो पछाडि चाहिँ रेडियो बजिरहेको हो जस्तो पनि सुनिरहेको छ एकदमै गाह्रो परेको हो तपाईँले पछाडि रेडियो अन गर्नु भएको छ हो हो त्यही भएर चाहिँ अलिकति डिस्टर्ब आउँछ सकेसम्म रेडियो प्रोग्राममा सहभागिता जनाउँदा चाहिँ रेडियो अफ गर्नुपर्छ है बिमाजी
1: ल

0: हजुर धेरै धेरै धन्यवाद कि त उसको झल्को मेटाई देऊ यो मिठो गीत किन गुनगुनाउनु मन लागेको होला हाम्रो बिमाजीलाई आज ए साथीको चाहिँ याद आए यो आवाजको लागि यहाँलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यसरी नै आफ्नो प्रतिभा राख्दै गर्नुहोला अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है ओके सम्झना सन्देश राखिदिनुहोस् भन्दै थिए ओके बाई बाई भनेर छुटिसक्नु भएको छ किमल डाँडादेखि बिमा गुरुङजी हुनुहुन्थ्यो र साथीहरूलाई पनि यहीबाट आग्रह जस्तै नै भयो है सकेसम्म रेडियो प्रोग्राममा सहभागिता जनाउँदा चाहिँ यहाँले अब रेडियो सुन्दै हुनुहुन्छ प्रोग्राम सुन्दै हुनुहुन्छ भने अफ गरिदिनु होला है किनकि अब बोल्दा फेरि अब आफैलाई डिस्टर्ब पनि आउँछ होइन हामीलाई सुन्दा पनि एकदमै डिस्टर्ब चाहिँ हुन्छ त्यसैले सकेसम्म चाहिँ रेडियो प्रोग्राम अफ गरेर चाहिँ हामीसँग सहभागिता जनाइदिनु होला र अन्य साथीहरूले भने पनि रेडियो प्रोग्राम अन गरेर हामीलाई चाहिँ सुनिराख्नु भएको छ भन्ने प्रोग्राम रहेको छ कलिङ टाइम आज यसरी नै साथीहरूको प्रतिभालाई चाहिँ हामी कार्यक्रममा स्थान दिन्छौँ 0965402000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र भन्दै ढक्दा चाहिँ फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा सहभागी गराइहाल्छु कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर दर्शन नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई अनि रिताजी र रिताजीको ठाउँ गाउँ डाँडातिरको हाल खबर के कस्तो छ सुनाइदिनुहोस् न त
1: एकदमै ठिकठाक छ दिदी
0: ठिकठाक छ है अनि यो ठिकठाकको समयमा चाहिँ के गर्दै हुनुहुन्छ अहिलेको समय रिताजीले प्रोग्राम सुन्दै हुनुहुन्छ अनि आज दिउँसो चाहिँ अब कता जाने केही तयारी छ कि छैन कतै नजाने घरमै बस्ने है यहाँको दिन चाहिँ एकदमै शुभ सफल बनाउनु होला हामीलाई पनि सुनेर साथ दिइराख्नु होला भन्दै आज रेडियो प्रोग्राम सुनिराख्दा हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि
1: एउटा गीत गाउँछु है
0: ल कुन चाहिँ गीत होला नि
1: ओहो
0: यो मिठो मार्मिक गीत सुरु गरिदिनुहोस् ल
1: पराई छाने पछि

0: ಸತ್ ನೂರೈಸ ಅತಿ ದಾರ ಕಟ್ ನೂರೈಸ ಸಮಾನತೈ ಸತ್ ನೂರೈಸ ಹಿಂದೆ ಕೊರೈ ಖಾನೆ ಕೊಚ್ಚಿ ಕೊರೈರ ಕೆ ಬಯೂರ ಇಮ್ರ ಮೇರೊ ಬಿಸ್ಕೋರತ ಮನ್ನು ಪೋನಿ ಕೇರಯೋರ
1: धेरै धेरै धन्यवाद। यो मिठो गीत तिमीले पढाइ ठानेपछि भराई हुन के भयो र यो मार्मिक गीत सँगसँगै हामीले चाहिँ पढाइ ठान्दैनौ, हामीलाई चाहिँ एकदमै सम्झिराख्नु पर्छ है रिताजी। ल यो मिठो गीत सँगसँगै अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है। थ्याङ्क यू सो मच।
0: मेरो घर परिवारलाई
1: ओके नमस्ते बाई बाई। शुभ दिन। उहाँ हुनुहुन्थ्यो खाउडाँडादेखि रिता आचार्यजी र साथीहरूले चाहिँ आज किन होला सुरुवातीबाट नै के भन्छ एकदमै मार्मिक खालको गीतहरू चाहिँ प्रस्तुतिहरू चाहिँ सुनाइराख्नु भएको छ होइन। यसरी नै गीत गुनगुनाउनु मनपर्छ भने आउन सक्नुहुन्छ। अब गीतै गुनगुनाउनु पर्छ ला गीत गाउने भए त मलाई सहभागी त जनाउन पाइन पनि भन्ने चाहिँ छैन है, किनकि आफूलाई जे आउँछ आफूभित्र लुकेर रहेको जति पनि सुनाउन मिल्ने जति प्रतिभाहरू हुन्छ, कसैलाई चाहिँ अब लेख रचना मनपर्छ भने पनि यहाँले चाहिँ सायरी गजलहरू चाहिँ हामीलाई सुनाउन चाहनुहुन्छ भने सुनाउन सक्नुहुन्छ। त्यस्तै गरी अब मार्मिक गीत भने जस्तै नै अब हँसाउनु मनपर्छ भने पनि यहाँले चाहिँ चुटकिलाहरू पनि सुनाउन सक्नुहुन्छ र कसैको नक्कल गर्न आउँछ भने पनि अब क्यारिकेचरहरू गर्ने डायलगहरू सुनाउन आउँछ भने पनि एकदमै सुनाउन मिल्ने जति प्रतिभा लिएर चाहिँ आउन सक्नुहुन्छ। 0965414200 बाचो भएर अनि श्रोता साथीहरू सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छ भने अलिकति मार्मिक जस्तो भइरहेको छ है। सो हामी अहिलेको लागि भने जति पनि पिर परेको छ भने पनि अलिकति मेटाउन है एउटा डान्सिङ सङ रमाइलो गीत रहेको छ तपाईँ माझ राख्दैछु मुना टाइटलमा रहेको एकदमै डान्सिङ सङ पनि रहेको छ। अब कतिको डान्सिङ छ भनेर हामी सुनेर नै थाहा पाउँछौ। राज खम्बु सँगसँगै सुजाता भर्मा अनि मिस्टर आरजेको आवाजमा सजिएको यो गीत सँगसँगै हामी भने प्रोग्रामको पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त।

0: میریرم ریسالی سالی تا.
1: This is Radio Dhor Barahi 103.8 MHz.
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460969246।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
6: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625।
7: सिटिईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
8: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
8: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू
8: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
7: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
8: समेना गृह र छात्रावासको व्यवस्था,
7: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
8: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
7: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ।
8: फोन 0564100056, मोबाइल 98660806015, 98459155598, 98560344 र 98413167888।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको

0: पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्य द्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसीजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
2: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
10: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
11: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: मम्मी भोक लाग्यो खाजा खाम न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
12: हस् मम्मी
14: मैले सुने छोरी ल जाम हिँडा
13: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
14: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार

0: नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: स्टुडियो टाइटल अहिले बिहानको 11 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र कल गर्नको लागि 0625414200 को टेलिफोन लाइन त एकदमै खुल्ला छँदैछ र आज बिहिबारको एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौं भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ, आफूभित्र लुकेर रहेको कला गला प्रस्तुतिलाई चाहिँ रेडियो प्रोग्राम मार्फत चाहिँ सहभागी गराउँदै हामी श्रोता साथीहरूलाई सुनाउँछौ, आउन सक्नुहुन्छ र साथमा चाहिँ साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। र प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसारी पसल दुलेगौडाले। सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ भने गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ ओमेमा आभूषण सुनसारी पसल दुलेगौडालाई। र प्रोग्रामको अर्को पनि स्पोन्सर छ, है, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिंगापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने। हामी सहभागी साथी मध्ये बाह्रै पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौं र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। प्रोग्राम कलिङ टाइम र अहिलेको लागि भने एउटा मिठो गीत रहेको छ सुशान्त घिमिरेको चाहिँ अक्सर अब नयाँ नयाँ नै केही युनिकनेस चाहिँ हुन्छ नि है लर बर जिन्दगीको लर बर अरे कि अब के कस्तो छ हामी गीत मार्फत सुनाउँदैछौ स्वीकार्नु होला।

0: हजुर, यो मिठो गीत रहेको थियो लरबर लरबर हेलो घुमायो रे है, कस्तो मिठो गीत रहेको थियो, घाममा तल तल आँखै खायो रे। अनि यहाँ चाहिँ अब सोमरसको कुराहरू पनि भइरहेको थियो होइन, अब पिउने बानी चाहिँ राम्रो होइन होइन, भोलि छोड्छु भन्दा भन्दा जिन्दगानी जाने भयो, छोड्न नसकिने भयो भन्ने खालको शब्द सङ्गीत पनि भरिएको छु। यो सुशान्त घिमिरेको आवाजमा रहेको यो सुमधुर गीत सँगसँगै अब पालो तपाईँको हो 0.4142 बाटो भएर आउन सक्नुहुन्छ आफ्नो प्रतिभा राख्नको लागि। टेलिफोन लाइन खुल्ला रहेको छ र फेरि अहिलेको लागि पनि कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। हेलो
1: दर्शन,
0: नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
1: धन्यवाद।
0: अनि एकराजी के गर्दै हुनुहुन्छ अहिलेको समय?
1: अहिलेको समय म अलि घरबाट अलिकति बाहिरै छु भन्नुपर्छ।
0: ए, विशेष काम कार्यले चाहिँ बाहिर हुनुहुन्छ अथवा अहिले चाहिँ यात्रामै हुनुहुन्छ कि कस्तो हो?
1: कामले
0: कामले हुनुहुन्छ है। अनि पुरीटारतिरको हालखबर चाहिँ कस्तो छ होला त?
1: के हुनु, मधुर मधुर घाम लागिरहेछ, उरिरहेछ।
0: अनि आज अब कामले बाहिर
1: गर्मी बढिरहेछ, त्यही हो।
0: त्यही त, कामले पनि अब बाहिर पनि हुनुहुन्छ होइन, गर्मीको समय छ, विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला है। अब गर्मी बढ्ने समय पनि आइसक्यो, एकदमै चिसो चिसो भएर मस्त व्यस्त रहेर हामीलाई चाहिँ सुन्न नबिर्सिनु होला है एकराजी।
1: हजुर।
0: अनि रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त आज?
1: मैले सुनिरहेछु।
0: सुन्दै हुनुहुन्छ है। ल, आज चाहिँ हाम्रो एकराजीले चाहिँ हामीलाई के सुनाउँदै हुनुहुन्छ त नि?
1: म एउटा छोटो जोक सुनाउँछु है त।
0: ल, सुरु गरौँ। अब एकछिन हामी हाँस्न रेडी हुन्छौँ, साथीहरू पनि रेडी हुनुहुन्छ होला, सुरु गरौँ। 1, 2, 3 गो।
1: एउटा होटल रहेछ, होटलमा बस्दाखेरि चाहिँ त आफ्नो श्रीमती काम कारमा बस्ने, श्रीमान यताउता गर्ने भनेर।
0: हजुर।
1: ए बुढी, मैले त आज त चारवटा लोक्ने मान्छे चिङ्गा मारे, एउटा हाइवे मान्छे र चिङ्गा मारे भने भने गरे।
0: हजुर।
1: अनि तिमीले कसरी हाइवे र लुन्चा मारे, ऊ लुन्चा कसरी चिन्यो भनेको त? चारवटा चाहिँ त बियरको बोतलमा बसेको थियो, एउटा फोन उठाउने रिसमा बसेको थियो क्या, त्यही भएर भनेर लागेको छ।
0: हजुर, धेरै धेरै धन्यवाद। यो निकै नै रमाइलो जोक्सको लागि भर्खरै हाम्रो एकराजीको जोक्स जति एउटा मिठो गीत राखेको थियो कि, भोलि छोड्छु छोड्छु भन्दा पिउने बानीले भन्दै थियो है। अनि के भन्छ, बियरकै बोतलमा पो रहेछ अरे के झिङ्गा त। यो रमाइलो जोक्सको लागि थ्याङ्क यू सो मच अहिलेको लागि भने सम्झना सन्देश राखिदिनुहोस्, अनि हामी छुट्टिनुपर्छ है।
1: थ्याङ्क
0: यू सो मच।
1: अन्त त्यसपछि टोरबाट होल युनिटको लागि, अनि त्यसपछि चाहिँ त खगीमाया दिदी, जङमाया दिदी, अनि त्यसपछि उता नरेन्द्र दाजुको लागि, टोपिसी दाजुको लागि, अनि रिता आचार्य र रोसिका लम्साल, अनि मगन दिदी र मलाई एकराज भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै सुत्छु। शुभ दिन।
0: ओके, नमस्ते, बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो एकराज रामचाली मगरजी। कस्तो रमाइलो जोक सुनाएर गइसक्नु भएको छ। उहाँको जोक्स जस्तै एउटा मिठो गीत चाहिँ भेटेको थिएँ, यो आइमेको झाटै बैगुनी तर नभई नहुने भन्ने गीत छ है। यो गीत सुन्नुभन्दा अगाडि साथी हुनुहुन्छ लाइनमा, पहिला साथीलाई नै सहभागी गरौँ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। साथी चाहिँ हुनुहुन्थ्यो लाइनमा, किन होला नि छुटिनु भएको? जोडिएपछि त होइन, आफू हामी मजाले कुराकानीको साथमा छुटिने हो कि, रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने मजाले जोडिनुहोस्, आफ्नो प्रतिभा राख्नुहोस् होइन, हाम्रो साथीहरूलाई पनि सुनाउनु सहभागिता जनाउन सक्नुहुन्छ। तर अहिलेको लागि भने यो मिठो गीतको गीत सँगसँगै त्यसपछि हामी चाहिँ विश्राममा पनि जानुपर्छ जस्तो लागिरहेको छ। त्यसपछि साथीलाई सहभागी गराउँछ राजेश पाल राई अनि सिन्धु मल्लका आवाजमा सजिएको रमाइलो गीत पनि रहेको छ। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: सिधै
2: मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसा पानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाऊ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
7: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
8: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
7: इन्जिनियरिङ तर्फ

0: पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा सुमम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता, बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
1: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धान मुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
0: फुटबलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग संग्रही। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
3: सूचना इस कनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोकमा
4: यही जेठ 9 गते शनिवार
3: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
5: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लानी छाने,
3: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
5: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
6: वरिष्ठ एमबीबीएस एमडीसीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ,
7: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
11: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
12: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन 065-4-14-377, मोबाइल 98-560-44-343।
13: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नुतेल त हो नि, मान सम्मान इज्जत बनेको,
14: हतारको काम लतार हुन्छ, जहाँ पाए त्यही बनाउनु हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ, विश्वास र सुनचादी पसल खोजौला नि,
13: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि हुडा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
16: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-16-069, राजु विश्वकर्मा 98-087-169।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमदाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
20: निसन्तानपन र बाँझोपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0625414233, मोबाइल 98678161487।
22: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
23: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
20: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816। This is Radio Dhorbarahi, 103.8 MHz.
24: कार्यक्रमको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र कोही साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो हेलो, नमस्ते हजुर, कहाँदेखि कस्तो आवाज होला तर हामीले सुन्न पनि पाएनौ है। उहाँ चाहिँ एकदमै कता व्यस्त हुनुभएको कि के होला, हामीसँग चाहिँ कुराकानी हुन सकेन। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0065414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ र आज बिहिबारको एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ। र साथीहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब सबै साथीलाई चाहिँ अब सुन्नका लागि अब सुनिरहेको पनि नहुन सक्छ र साथीहरू चाहिँ अब विश्रामको समयमा चाहिँ अब धेरै हामीसँग जोडिने कोसिसमा चाहिँ हुनुहुन्छ र पछि चाहिँ ठ्याक्क हामी प्रोग्राममा चाहिँ आइसक्दा चाहिँ कता व्यस्त हुनुहुन्छ जस्तो भएको हो कि टाइमिङ नमिल्या हो कि के हो है। सकेसम्म चाहिँ अब रेडियो प्रोग्राम सुनेर चाहिँ सहभागिता जनाउनु भयो भने अझै सहज चाहिँ हुन्छ जस्तो लाग्छ है। सो फेरि पनि कोही साथी हुनुहुन्छ होला न। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। हेलो, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
25: नमस्ते हजुर, यो त भक्तपुरबाट श्रीराम दाहाल।
24: श्रीराम दाहालजी, रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन श्रीरामजीले आज?
25: मैले सुन्न भ्याएको छैन है।
24: सुन्न भ्याउनु भएको छैन है। भक्तपुरतिरको हालखबर के छ सुनाइदिनुहोस् न त।
25: यताको हालखबर, हिजो मजाले ठुलो पानी पर्यो।
24: हजुर हजुर।
25: अब आज बिहान चाहिँ भ्यालीमा नि ठुलो पानी पर्यो तर मेरो हाम्रो एरियातिर चाहिँ यसो छिट्टाएर फाटफुट परेर भयो भन्नुपर्छ है। हजुरको त्यता के छ तनहतिर?
24: हाम्रोतिर पनि अब पानी चाहिँ अब बेला बखत परेको छ तर गर्मी चाहिँ बढेको छ के अहिलेको समय। सो श्रीराम ठाउँतिर चाहिँ गर्मी कतिको बढेको छ त?
25: त्यताको दाँजोमा चाहिँ अलिक कम नै हुन्छ तर पनि गर्मी यो जहाँ बस्छ त्यही पानी हुन्छ. हाम्रो पनि गर्मी चढिसक्यो नि अब त.
0: हाम्रोतिर चाहिँ अब हुन्छ नि ठ्याक्क पानी परेको समयमा पानी परिरहँदा पनि गर्मी नै हुन्छ. पानी परिसकेपछि चाहिँ अलिअलि चिसो नत्र बिस्तारै गर्मी चाहिँ बढ्न थालिसकेको छ.
25: बाहिर पानी परेर भित्र पनि मिरारबाट पसिना चिरहेको हुन्छ क्या. गर्मी गर्नु त मैले पनि गरेको छु.
0: हजुर त्यस्तै छ. अब बिस्तारै गर्मीको समय बढिसक्यो. विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला. अनि मिले
25: खाना खानु भयो?
0: हजुर हामीले हाम्रो चाहिँ खाना भइसक्यो. तपाईँले खानु भयो त?
25: मेरो पनि भइसक्यो.
0: अनि आज
25: अनि मलाई एकजना साथीले भन्दै दाई हिजोको विनर को भयो सोधिदिनु न भन्नुभएको थियो. नाम भन्न मिल्छ?
0: हिजोको विजय साथी चाहिँ बुधबारको हाम्रो अर्जुन थापाजी हुनुहुन्छ. यदि
25: मलाई उहाँले नै सुन्नुभयो.
0: यदि अब उहाँले सुन्नु भएको छैन भने पनि हामी विजय साथी मध्ये पनि अन्तिम शनिबार चाहिँ एकजना साथीले लक्की ड्र मार्फत विजय साथी चाहिँ हामी बनाउँछौ र उहाँलाई चाहिँ अन्तिम बार शनिबारसम्म चाहिँ सुन्नु होला भनेर चाहिँ सन्देश पुर्याए.
25: ठिक छ ठिक छ. त्यो त अब हजुर हामीले जानकारी हामी हजुर हामीले दिइरहनु भएको छ. हामीलाई पनि थाहा छ होइन. उहाँलाई म भनिदिउँला. उहाँले नै भन्नुभयो दाई सोधिदिनु त हिजोको विनर को हुनुभएको रहेछ भनेर सोध्नुभयो.
0: हिजोको विजयी साथीको चाहिँ विजयी हुनुभएको छ बधाईको साथमा. अब भने हाम्रो श्रीरामजीको पालो है. आज हामीलाई के सुनाउनुहुन्छ नि? आज चाहिँ प्रतिभा सुनाउनु पर्छ है. ट्यालेन्ट
25: आज त प्रतिभा सुनाउनु पर्यो होइन.
0: त्यही त आज त जे आउँछ सदा मैले अब यो गर्नुहोस् त्यो गर्नुहोस् भन्थे भने आज चाहिँ अब तपाईँलाई जे आउँछ त्यही सुनाउने हामी चाहिँ सुन्ने हो कि आज.
25: ए ठिक छ होइन. अब गीत त सबैतिर सुनाइरहेको हो होइन. हजुर हजुरसित मैले कुनै दिन गीत पनि सुनाएको थिएँ जस्तो लाग्छ. अन्त म एउटा जनावरको आवाज निकाल्छु ल.
0: ल हस् हुन्छ.
25: अनि नतर्किनु होला
0: ल. हामी चाहिँ एकदमै रेडी भएर बस्नु पर्यो है नि त जनावरको आवाज सुनेर नतर्सिनको लागि.
25: हजुर है अब ओके साउन्ड गर्न दिनु न.
0: ल वान टु थ्री गो सुरु.
25: हजुर
0: धेरै धेरै धन्यवाद हाम्रो श्रीरामजीलाई सम्झिँदा चाहिँ अब कहिलेकाहीँ आफ्नै दिनहरूको याद आयो क्या. हामी पनि यसरी नै होइन अब एकदमै शान्त वातावरण छ भने पनि बाहिर गएर चाहिँ यसरी नै अब आवाज निकाल्ने अनि शान्त भएको वातावरणलाई पनि अब कुकुरलाई जङ्गाउने होइन अनि नभएको हु हल्ला मचाइदिने खालको दिनहरूको चाहिँ याद आयो कि कस्तो.
25: पहिला त अब यस्तो हामी पढाएपछि एउटा कराउँछौ होइन.
0: हजुर
25: त्यो गराएपछि अर्को अलि अलि पढाउनु गराउँछ नि होला. एकाडेमी क्रममा हुन्छ नि कि
0: गर्दा गर्दा हामी चाहिँ अब केही नभएको अब बेलुकीको समयमा अथवा बिहानीको समयमा होइन आफ्नो सुरले अब कुकुरहरूले होइन अब आवाज निकाल्छ भने त ठिकै छ. तर पनि जनावरले आवाज ननिकाल्दा पनि यसरी नै हामी चाहिँ क्यारिकेचर गरिदिने अनि नभएको के भन्छ एकदमै भएको शान्त माहौललाई पनि अब भङ्ग बनाउने खालको बालापनहरू चाहिँ थियो कि है. एकदमै खुसी लाग्यो अन्तिमसम्म पनि सुन्दै गर्नु होला. अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ.
25: हुन्छ. सबैभन्दा पहिला त हजुर लगायत हाम्रो टेक्निसियनमा बस्ने म्याडम हुनुहुन्छ होइन. टेक्निसियनमा नि
0: टेक्निसियनमा पनि आज चाहिँ म आफै छु है.
25: अनि अब हजुर हजुरलाई अनि अब जो जोले जो ढोर बढाए सुन्दै हुनुहुन्छ सबै सबैलाई मिठो सम्झना. म श्रीराम दाल हुन र मेरो स्वरदेखि जो परिचित हुनुहुन्छ हाम्रो तिनो थापा पनि सुन्नु हुँदो रहेछ त्यो कार्यक्रम
0: होइन
25: उहाँलाई पनि मिठो सम्झना भन्दै मलाई जो जतिले चिन्नुहुन्छ फेरि पनि मिठो माया सम्झना भन्दै हजुरबाट दिनु हुन्छ.
0: छुट्टिन्छौ. शुभ दिन. उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी भक्तपुरदेखि. आज क्यारिकेचर चाहिँ गर्नु भएको छ होइन. यसरी नै आफ्नो प्रतिभाहरू राख्न सक्नुहुन्छ. सुनाउन मिल्ने जति प्रतिभाहरू लिएर चाहिँ आउनुहोला. 0625414200 बाटो भएर आउन सक्नुहुन्छ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहाल्छु जहाँ चाहिँ हामी हप्ताको सातै दिन आउने गर्दछौ. आइतबार भनेको अन्ताक्षरीको साथमा जोडिन्छौ. सोमबार यहाँको
24: बेचाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछु भने मंगलबार चाहिँ कुनै विषयवस्तु लिएर आउँछु अनि त्यो विषयवस्तुमा यहाँको विचार के छ त भनेर चाहिँ आफ्नो अनुभवहरू सँगसँगै विचारमा चाहिँ आफ्नो कुरा व्यक्त गर्न सक्नुहुन्छ। बुधबार चाहिँ ड्रामा नाटक पनि गर्छौं हामी, नाटक मार्फत साथीहरूलाई चाहिँ अब सञ्जना सन्देशहरू दिन्छौं अनि आज बिहिबार यहाँको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै भोलि शुक्रबार चाहिँ यहाँले सुनिरहनु भएको गीत संगीतको थोरै भाग लिएर आउँछु भने यहाँले गीत मार्फत नै कुन चाहिँ गीत हो त चिन्नुपर्छ। म्युजिक ट्र्याक गेमको साथमा जोडिन्छौं अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा अन्तिममा एकजना साथीलाई चाहिँ विजय गराउँछौं र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज, जहाँ चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र प्रोग्रामको स्पोन्सर भन्ने गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल देलेगौड़ाले। प्रोपाइटर हुनुहुन्छ मीन बहादुर सुनार भन्दै अहिलेको लागि भने माया बैगुनी टाइटलमा रहेको समुद्र गीत रहेको छ प्रकाश सिमिल सिन्हाको आवाजमा सजिएको यो गीत सँगसँगै हामी फेरि अर्को विश्राममा जानुपर्ने बेला भइसकेको छ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाता वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौ वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त। हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324775 र 9811324775।
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
8: अन्तर्राष्ट्रिय स्तरमै

0: महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
1: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय सुप्लागन्धकी 4 दुलेगौंडा तनहुँ।
2: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
3: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
2: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर एकछिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज बिहिबारको एपिसोडमा श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने फेरि पनि कोही साथी हामीसँग टेलिफोन लाइनमा हुनुहुन्छ। ढिला नगरी स्वागत गरी हेलो हेलो नमस्ते हजुर
1: हेलो
0: नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि कास्केतिरको हाल खबर के कस्तो छ प्रेमजी?
1: हिजो त पानी परेको थियो
0: हजुर,
1: घाम लागेको छ, गर्मी भएको छ।
0: अनि अब असिना पानी चाहिँ के कतिको परेको थियो, केही चाहिँ अब बिथोल्ने काम भएको छ कि छैन? केही अब असिना पानीले चाहिँ केही अब खेतीपाती बिथोल्ने हुन्छ नि, अब यात्रा गर्दा बिथोल्ने काम भएको छ कि छैन? हजुर ल ठिकै छ। अनि हामीलाई चाहिँ आज सुन्नु भएको छ कि छैन त नि हाम्रो प्रेमजीले? ल अब सायद सुनाइहाल्नुहुन्छ। ल सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: भन्नेपछि मर्नुपर्छ ढिलो चाँडो, कुलुनेन अजम्मरी, अस्तम्पका देखिँदैन शुरुआत देखिन्छ आफू मरि, ममरी आउँदा चिन्ता हुँदा आउँदा नपाउँदा भनी, टाढैबाट भए पनि हाँसी हाँसी दिनु अन्तिम सलामी। अनि संकल्प गरी जे हुन्छ चाहिने मोबाइलहरू, चितामै आगो लगाउँदा नजाराको लास जलाउनेहरू, खरानी भइमा बाबा चिताको आगोमा जल्दी खेतमा लेखेर हालिदिने हार्दिक श्रद्धाञ्जली, नमामावती जाँदो लाठो जाँदो तालबत्ती, नजारा आफ्नो आफ्नो विकास सबैको यस्तै गति, हिउँदो र खोजेर कपाल हालेर बाथरुम बेला खोले छैन, मरेपछि खेरमा पिन्न दिएर यति नै हो।
0: हजुर धेरै धेरै धन्यवाद यो मिठो शब्दको लागि। जन्मेपछि मर्नुपर्छ, कोही हुँदैन असम्वादी, अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है।
1: अनि सर्वप्रथम तपाईँलाई त्यसपछि धन्यवाद सबै, अनि अघि आउने पछि आउने अब त्यहाँ खोजी माया अब त्यहाँ किनार आउने बहिनीहरू, अनि सेनर नरेन्द्र बिमाल, अनि केतु छेत्री, अन्तर मगर भन्दै
0: हस् त नमस्कार। छुट्टिन्छौ, शुभ दिन। उहाँ हुनुहुन्थ्यो प्रेमजी, हामीलाई कास्कीदेखि सम्झनु भएको थियो मिठो।

शब्द सायदै सुनाएर गइसक्नु भएको छ भने अहिलेको लागि राजु लामाको आवाजमा सजिएको झरनाको चिसो पानी बोलको गीत सँगसँगै आजको विजय साथी लिएर आउँछौ हामी सँगै रहनुहोला है त

0: हजुर झरनाको चिसो पानी यो सुमधुर गीत सँगसँगै अब भने कार्यक्रमको अन्ततर्फ आइसकेका छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो गुरुङजी हुनुहुन्थ्यो तिमल डाँडादेखि त्यस्तै काउडाँडादेखि आउनु भएको थियो रिता आचार्यजी भने उपल्लो बुढी टाढादेखि हुनुहुन्थ्यो एकराज रामचाली मगरजी र भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी भने कास्कीदेखि आउनु भएको थियो प्रेमजी र सबै साथीले आफ्नो प्रतिभा राखिदिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको विजय साथी भन्ने हुनुहुन्छ अन्तिममा सहभागिता जनाउनु भएको थियो मिठो शब्दसँग सायरीसँग चाहिँ हामीसँग जोडिनु भएको थियो प्रेमजी हुनुहुन्छ कास्कीदेखि सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाईको साथमा जाँदा जाँदै भने पछिल्लो समय एकदमै ट्रेन्डिङमा पनि रहेको अब यहाँले अब सोसियल मिडियातिर हेर्नुहुन्छ भने पनि टिकटकतिर पनि अलिकति धेरै नै गुन्जिने गीत रहेको छ मेगदी रुमाले टाइटलमा रहेको आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनु मल्ल पनि बिदा हुन्छु नमस्कार
1: हीरा खेतैभरि पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन्

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98562 65।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 463 18 817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
8: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98 141 35 622।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो,
10: सुर्ख थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
0: This is Radio Dhor Barahi 103.8 MHz.
11: Studio Sanchit.
12: Aile madhyanako 12 bajyo.
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: हुम्ला बाजुरा सीमा विवाद संसदमा प्रवेश, तस्कर समूहले झडप निम्ताएको आरोप, सरकारको क्रमभंगता र सभामुखको निष्पक्षतामा विपक्षीहरूको प्रश्न।
0: नेपालमा कुपोषित बालबालिकाको संख्या बढ़दो, कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशमा भेटिए कड़ा र शीघ्र कुपोषण पीड़ित।
1: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू, आरोही पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको चुचुरोमा।
0: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र रचेको अमेरिकी आरोप, राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र आईपीएलमा मुम्बई विरूद्ध कलकत्ता नाइट राइडर्स 4 विकेटले विजयी।
2: मार्बलको प्याक जोड्न प्रयोग गर्नाले के भन्नुपर्छ? एकदम ठिक
3: नमस्कार।
2: अनि कता नि
3: यो त
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि प्रोडक्ट र डेट फ्री प्रोडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर्छ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। हुम्ला बाजुरा सीमा विवादले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरू केपी खनाल, जनक गिरी र जयपति रोकायाले यो विषय उठाएका छन्। सीमा क्षेत्रमा पर्ने हिमाली गाउँपालिका 3 लामपाटामा प्रहरी चौकी राख्ने विषयमा भएको विवादमा वडाध्यक्ष सहित धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको पर्यटन प्रवर्धन गर्न गएको टोलीमाथि समेत आक्रमण भएको थियो। सांसद खनालले साइपाल हिमालको बेस क्याम्प समेत रहेको सो क्षेत्रमा वर्षौंदेखि वन्यजन्तु र जड़ीबुटीको तस्कर भइरहेको बताउनु भयो। यही साम्राज्य सकिने डरले अराजक समूहले कुटपीट गरेकाले सीमा विवाद समाधान गरी शान्ति सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद गिरीले पनि कार्यपालिका सदस्य च्यामारा गुरूङको समेत घर भत्काइएकाले दोषीहरूमाथि तत्काल कड़ा कार्यवाहीको माग गर्नुभयो। सीमा विवादको समस्या पटक पटक आइरहने भएकाले तत्काल समाधान गर्नुपर्ने माग गर्नुभएको छ। सीमा विवादकै विषयलाई लिएर कर्णाली राजमार्ग अवरूद्ध गरिएको भन्दै सांसद रोकायाले यो कदम लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताउनुभयो। तत्काल सो मार्ग खुलाउन उहाँले सरकारसँग माग गर्नुभएको छ।
1: नेपाली कांग्रेसका सचेतक निष्कल राईले आज पनि प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रश्न गर्नुभएको छ। क्रमभंगताका नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप बढ़ाइरहेको उहाँले बताउनुभयो। संसद चलाउने र सरकारलाई जवाबदेही बनाउने सवालमा सभामुखको भूमिका समेत उहाँले प्रश्न गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आज पनि प्रधानमन्त्रीको खोजी गर्नुभएको छ। आफूहरूले गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाइरहेको बेला मन्त्री पनि नियुक्त नगर्ने र जवाब पनि दिन प्रधानमन्त्रीका गतिविधि स्वीकार्य नहुने उहाँले बताउनुभयो। आजको बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कार्यान्वयन तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर शोभन वार्ले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफा छलफलको लागि पेश गर्नुहुनेछ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरू गर्ने र आज पारित गरिने संसद सचिवालयले जनाएको छ।
0: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा बालबालिकामा विगतको भन्दा बढ़ी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषणमा भएका बालबालिकाको संख्या बढ़ेको बताउनुभयो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि उक्त संख्या 1% मा रहेको थियो। शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशमा बढ़ी देखिएको छ। कड़ा शीघ्र कुपोषण लागेका बालबालिका तयारी उपचारात्मक खाना खाएपछि स्वास्थ्य हुने उहाँले बताउनुभयो। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशका 25 पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैले राखेर दैनिक रूपमा हेरफेर हेरेर तयारी खाना खुवाइने बताउनुभयो। त्यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएको छ। सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख 15 30 गतेसम्म अभियान सञ्चालन गरेको थियो।
1: जोमसम कागबेनी सड़कका स्तर उन्नतिको काम शुरू भएको छ। काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल वर्षाली ठेक्का सम्झौता अनुसार करिब 7 करोड़ लागतमा जोमसम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तर उन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरला सड़क आयोजना अन्तर्गत 2076 अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरला सड़क अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। उक्त सड़कको केही स्थानमा गत वर्षको साउन महिनामा सड़क भाँचिएको, कतिपय स्थानमा सड़क संरक्षणको लागि ड्रेन र सड़क वाल लगायतका पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड़ने जोमसम कागबेनी सड़क स्तर उन्नतिको लागि करिब 7 करोड़ लागतमा ठेक्का भई सड़क स्तर उन्नति शुरू भएको जानकारी दिनुभयो।
0: आरोही पूर्णिमा श्रेष्ठले 6 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सतोरी एडभेन्चर्सको टीमसँगै श्रेष्ठले हिजो सगरमाथाको 6 पटक सफल आरोहण गर्नुभएको। यसअघि सन् 2024 उहाँले 2 हप्तामा 3 पटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको थियो। श्रेष्ठले सन् 2024 मे महिनामा एकै सिजनमा 3 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। पुरूषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गर्नुभएको हो। सन् 2024 मे 12, मे 19 र मे 25 उहाँले सगरमाथा आरोहण गर्नुभएको थियो।
1: हिजो घटेको सुनको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य आज बढ़ेको हो। आज सुन तोलामा 1,800 रूपियाँ र चाँदी तोलामा 90 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रति तोला 2,93,800 रूपियाँ कायम भएको छ। हिजो सुन प्रति तोला 2,92,000 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज प्रति तोला 5,050 रूपियाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,960 रूपियाँमा कारोबार भएको थियो। राष्ट्रीय बजारमा आज सुन प्रति अंश 4,536 अमेरिकी डलर र चाँदी 75 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको 5औं वार्षिक प्रतिवेदन 2079 पेश गर्नुहुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा विमान खसाल्ने तथा अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य पाँच जनाले क्युबा अमेरिकी संगठन ब्रदर्स टू रेस्क्यूका दुई विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा चारजनाको मृत्यु भएको थियो, जसमा तीन अमेरिकी नागरिक पनि मारिएका थिए। 94 वर्षीय क्यास्ट्रो त्यति बेला क्युबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा पनि कड़ा आलोचना भएको थियो। अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़ाइरहेका बेला क्युबाका राष्ट्रपति मिगुएल डियास क्यानलले ती आरोपीलाई राजनैतिक चाल भएको बताउनु भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक महानिदिवक्ता टेक ब्लेन्सले राहुल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र चारवटा अलग अलग हत्याका आरोप समेत लगाइएको बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मृत्युदण्ड वा आजीवन कारावास पनि हुन सक्छ। यो मुद्दामा अमेरिकाले क्युबाको एकदलीय कम्युनिष्ट व्यवस्थाप्रति राजनैतिक तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
1: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडेन गार्डनमा गैराती भएको खेलमा मुम्बईले दिएको 148 रनको लक्ष्य कोलकाताले 18.5 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। 7 बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि मनिष पाण्डेले 33 बलमा 45 रनको महत्वपूर्ण इनिङ खेले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 147 रन मात्र बनाएको थियो। यो जितसँगै कोलकाता। र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडेन गार्डनमा गैराती भएको खेलमा मुम्बईले दिएको 148 रनको लक्ष्य

0: घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज।
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, बल्ल हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ।
4: तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लाइजमा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028828810, 98028828811 र 98028828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के।

0: तपाईँ सुन्नुहुन्छ रेडियो ढोरबाट 101.8 MHz।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आदर जुटाएको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिलाएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058535337 र 98066 15899।
11: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
12: यो हो बोनस चाउचाउ।

0: बोनस चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ज अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 10.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् पो।
4: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोप्रोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राइम फोन 061-590-162-590-163।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।
15: स्टेशन 1 स्टुडियो लाइट
16: अहिले दिउँसोको 1 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0625414233 मोबाइल 9968871887
4: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
2: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9855324475 र 9801132475
5: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
6: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
5: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
6: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
7: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
7: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868883522
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
8: ओके ल डन
9: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855428543 र 9847000787
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
11: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8 MHz।
13: UMEDG Smart.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
3: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
4: कपाल झर्ने समस्या
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
4: टाउको तथा शरीरको चाया
3: बुढेसकालमा छाला चिलाउने रोग
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
3: छाला तथा यौनाङ्गमा आउने मुसा
4: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
3: साथै धुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678167
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 धुलेगौडा

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुरेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562383।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस्तो लेगौरा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
4: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
4: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
6: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
4: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 मोबाइल 98560131353
7: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
8: तीन दिन भयो
7: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
7: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
10: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಭೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9855633098 र 9465010950
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8 मेगाहर्ज

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: CTEVT बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560443744 र 9413167888।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्न, इलाइसीमा सिए फाउन्डेसन लेभलको भर्ना खोलेको छ।
4: हो र, के खास छ त इलाइसीमा?
3: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 0159914284, 97164865। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई, पनि घरै हुनुहुँदो रहेछ त।
9: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560628991।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
16: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी।
16: अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
17: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
18: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
17: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
18: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
19: यही जेठ 9 गते शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
20: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
14: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
20: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
21: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
23: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
24: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
25: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
17: तनहु सेवा हस्पिटल दुलेगौडा। फोन 0865-14-377 मोबाइल 98560-44-343।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161-95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
3: ढोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।
6: नमस्कार, रेडियो ठोबराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ठोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाको आकस्मिक समयबारे कार्य व्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने बताउनु भएको छ। सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाई राखेपछि आकस्मिक समय सकिएको भन्दै सभामुखले शून्य समय आरम्भ गर्न खोज्नु भएको हो। त्यतिबेला थप केही सदस्यले भनाई राख्न आसनबाट उठेपछि सभामुख आर्यले बस्न आग्रह गर्नुभएको हो। संसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्ने व्यवस्था रहेको छ। तर आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख आर्यले तोकिएको भन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिनुभएको हो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसदप्रति जवाफदेही नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसदको अंग हो कि भन्दै साम्राज्यको सम्राट भन्दै प्रश्न गर्नुभएको हो। बैठकमा बोल्दै वहाँले 15 दिनपछि शुरू हुने मनसूनको पूर्व तयार बारे चासो राख्नु भएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा नियमावली 15 उपनियम 2 अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताउनु भएको हो। वहाँले सभामुखलाई प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन भन्दै प्रश्न सोध्नु भएको छ। हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्याउनु भएको छ। वहाँले प्रतिनिधि सभाको नियमावलीमा 7 दिनभित्र जवाफ दिनुपर्ने उल्लेख भए पनि आफूले प्रश्न उठाएको 10 दिन कटिसकेको बताउनु भएको छ। वहाँले प्रधानमन्त्रीले संसदको गरिमा झुकाउन नसकेको आरोप लगाउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चीनीय स्वास्थ्य मन्त्री ले यी हाइचा ओबीच भेटवार्ता भएको छ। बुधबार जेनेभामा भएको भेटवार्तामा दुई मन्त्रीबीच स्वास्थ्य तथा परम्परागत चिकित्साको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसले स्वास्थ्य मन्त्री मेहताले र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच संघ पनि भेटवार्ता गर्नुभएको छ। भारतीय समकक्षी संघको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको बताएको छ। 3 जेठमा स्वास्थ्य मन्त्री मेहता 3 सदस्यीय टोलीको नेतृत्व गर्दै विश्व स्वास्थ्य संगठनको 79 औं विश्व स्वास्थ्य महासभामा सहभागी हुन जेनेभा पुग्नु भएको थियो।

नेकपा एमालेका सांसद क्षेत्री थेवेले सरकारप्रति कटाक्ष गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्लाको सड़कको अवस्थाबारे वर्णन गर्दै दुई तिहाईको भएको हुनाले कुनै चिन्ता नभएको बताउनु भएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद निष्कल राईले सभामुख डीपी आरएलको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। बिहारको प्रतिनिधि सभा बैठकमा बोल्दै वहाँले

स्वतन्त्र सांसद महावीर पुण्डे बाँदर भगाउने प्रवृत्ति संसारभर नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा उहाँले संसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्ने प्रवृत्ति बनाउन नसकेको दावी गर्नुभएको हो। उहाँले संसदमा सांसदहरूले अहिले उठाउनुभन्दा 7 वर्ष अघि नै यसबारे कुरा उठाएको र बाँदर आतंक कम गर्ने प्रवृत्ति बनाउन खोजेको तर रकम अभावमा नसकेको बताउनु भएको छ। पुण्य संसदमा कराएर मात्र बाँदर आतंक अन्त्य नहुने भन्दै यसका लागि अनुसन्धान गर्नुपर्ने बताउनु भएको हो। यसका लागि 5-7 करोड़ रूपियाँ छुटाउनु पर्ने उहाँले बताउनु भएको हो। प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ। सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उहाँले सो समस्या समाधानका लागि 7 दिनभित्र पनि उचित कदम नचाल्ने संसद बैठक सञ्चालनमा कठिनाई हुने बताउनु भएको हो। बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको हो। उहाँले बदमाशी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई शास्ति दिने बाँदरले नियन्त्रण गर्न नचाहेको हो भनी प्रश्न समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद लिमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले किसानलाई 15 दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानूनी प्रबन्ध गर्न माग गर्नुभएको हो। किसानले दूध घिउ धान लगायत उत्पादनको मूल्य नपाउँदा युवा रोजगारीका लागि खाड़ी मुलुक जान बाध्य रहेको वहाँको भनाइ रहेको थियो। किसानले समयमा भुक्तानी नपाउँदा बालबालिकाको स्कूलको शुल्क तिर्न समेत समस्या भएको सुनाउनु भएको हो। उहाँले मुलुकमा खाद्यान्न मात्र नभई खाद्य आत्मनिर्भरता चाहेकोमा जोड़ दिनुभएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग पोषण शाखा

0: का प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै रहेको थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिले भन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। विशेष गरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कडा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करङ देखिने अवस्थाका हुने गर्दछन्। कडा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी, उपचारात्मक खाना उपलब्ध गराइने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनः स्थापना केन्द्रमा आमा र बच्चालाई राखेर रा नियमित उपचार तथा पोषणयुक्त खाना खुवाइने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लडहमा आएर आफूमाथि आक्रमण गर्ने नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी रहेको छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाका साथ दिई चेतावनी दिनुभएको छ। हस्त दिउँसो 2 बजेको ढोलबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही डुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98562196692।
14: श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाइ सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
4: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: मम्मी, भोक लाग्यो, खाजा खाम न।
7: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्ग्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बिजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0065414142, 9856023128, 9462614726।
11: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
12: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
14: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो? कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
4: दीक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
3: इन्जिनियरिङ तर्फ सोबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
4: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
3: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
7: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
8: मिति यही जेठ 13 गतिदेखि 17 गतिसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
9: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौ।
8: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
7: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034656।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा सड़क सुरक्षा विपद जोखिमको पूर्व तयारी लगायत विषयमा सरकारको ध्यान आकर्षण। विपक्षीको अवरोधपछि बैठक 15 मिनटका लागि स्थगित।
0: विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन शुरू। तिर्वीका हरेक क्याम्पसमा स्मार्ट कक्ष सञ्चालन गरिने।
1: कोशी प्रदेश लोक सेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त। बाजुराबा हेलिकप्टर मार्फत गर्भवतीको उद्धार।
0: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप। राजनीतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र स्वीकृति बिना विदेश गए राखेपले कार्यवाही गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिश समितिले अध्ययन शुरू गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। उक्त सूचना बमोजिम सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालयका लागि 20 र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा विज्ञान विश्वविद्यालयका लागि 15, राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन, छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ। छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क सुरक्षा, विपद जोखिमको पूर्व तयारी, तत्काल मल आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तोसीमा कार्कीले दैनिक औसत 8 जना नेपालीको सड़क दुर्घटनामा परि ज्यान जाने गरेको अवस्था रहेकाले सड़क सुरक्षालाई ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको विषय समयमा वहाँले पछिल्लो 10 वर्षमा 24,095 नेपालीको मृत्यु हुनु दुःखद भएको भन्दै सड़क सुरक्षा सुरक्षित बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले मनसून शुरू हुन लागेकाले विपद जोखिमको पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। वहाँले जति बेला समस्या पर्यो त्यति बेला हतारी र काम गर्ने चलन भएकाले वर्तमान सरकारलाई अहिलेदेखि तयारी गर्न आग्रह गर्नुभएको छ। यस्तै अर्का स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। बैठकमा आफ्नो धारणा राख्ने क्रममा वहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो। यस्तै एमाले सांसद पद्मा अर्यालले देशभर रोपाईको समय भएकाले तत्काल मल आपूर्ति गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
0: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा शुरू गर्न लागि हो। विश्वविद्यालयको किर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्यले सो जानकारी दिनुभएको हो। कक्षामा हुने पठन पाठनलाई एकहोरो पढ़ाने शैलीबाट मुक्त करी अन्तर्क्रियात्मक बनाउन स्मार्ट कक्षा संचालन भइसकेको उहाँले बताउनुभयो। पछि क्रमशः सबै कक्षाहरूलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने उहाँले बताउनुभयो। यसले पठन पाठन र समग्र शैक्षिक नीतिकै आधारमा ठूलो मद्दत हुने उहाँको भनाइ छ।
1: प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको छ। प्रधानमन्त्री संघको प्रश्नोत्तरबारेको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि 15 मिनटका लागि बैठक स्थगित भएको हो। विपक्षी दलले प्रधानमन्त्री संघको प्रश्नोत्तरको व्यवस्था अनदेखा गरिएको भन्दै सदन अवरोध गरेका थिए। प्रतिनिधि सभा नियमावलीको नियम 56 रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न उनीहरूको माग थियो। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ। 7 गतेसम्म पनि उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्दै विपक्षीले विरोध गरेका हुन्। विपक्षीको अवरोधपछि सभामुख डोल प्रसाद अट्यालले 15 मिनटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो।
0: कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा 2 सदस्यलाई आज नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिश एवं प्रदेश लोकसेवा ऐन 2076 दफा 3 उपदफा 2 बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्य पदमा विराटनगर 3 मोरङकी रूपा थापा ओझा र उर्लाबारी 5 मोरङका भीमबहादुर सुब्बा फुदोङलाई नियुक्त गर्नुभएको हो। त्यसै गरी आयोगका अध्यक्ष महेन्द्र प्रसाद कुरागाईले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 3 उपदफा 8 बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख अमर बहादुर विष्ट, उपसभामुख सिर्जना दनवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभरको।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेशो खुशीको कनेक्शन
2: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिकाको कोल्टे स्थित कोल्टे आधारभूत अस्पतालमा सुत्केरी गराउन आएकी हुम्लाको सर्केगाड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपाली 6 दिनदेखि सुत्केरी बेथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। उद्धार गर्ने कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले रिफर गरेपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
3: चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभयो। आन्तरिकतर्फ 2,19,817 पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसै गरी बाह्यतर्फ 90,957 पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभएको छ। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घाँसास्थित प्रहरी चेकपोस्टमा प्रविष्ट भएको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,791 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। प्रहरी निरीक्षक पश्चालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कोरला सड़कको म्याग्दी हुँदै 1,31,672 विभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रिएका छन्। वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत्र वैशाखमा सबैभन्दा बढ़ी पर्यटक भित्रिएको उहाँको भनाइ छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा विमान खसाल्ने तथा अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य 5 जनाले क्युबा अमेरिकी संगठन ब्रदर्स टू द रेस्क्यूका दुई विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा 4 जनाको मृत्यु भएको थियो, जसमा 3 अमेरिकी नागरिक पनि थिए। 94 वर्षीय क्यास्ट्रो त्यतिबेला क्युबाली नेताका प्रमुख हुनुहुन्थ्यो। क्युबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा कड़ा आलोचना भएको थियो। अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़ाइरहेका बेला क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले यी आरोपलाई राजनीतिक चाल भएको बताउनु भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहकका महान्यायाधिवक्ता टोड ब्लिन्सले राउल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र 4 अलग अलग हत्याका आरोप समेत लगाइने बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मापदण्ड वा आजीवन कारावास हुन सक्छ। यो मुद्दा अमेरिकाले क्युबाको एकदलीय कम्युनिष्ट व्यवस्थामाथि राजनीति तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
3: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने तथा गराउने व्यक्ति र संस्थामाथि कार्यवाही गरिने जनाएको छ। राखेपले शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्दै राष्ट्रिय खेलकुद विकास ऐन 2077 अनुसार परिषदको स्वीकृति बिना कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गोष्ठी सेमिनार तथा खेलकुद सम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न नपाइने स्पष्ट पारेको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 28 परिषदको स्वीकृति लिएर मात्र खेलाड़ी वा सदस्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन सकिने कानूनी व्यवस्था रहेको छ। दिउँसो तीन बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभामा सड़क सुरक्षा विपद जोखिमको पूर्व तयारी लगायत विषयमा सरकारको ध्यानकर्षण। विपक्षीको अवरोधपछि बैठक 15 मिनटका लागि स्थगित।
3: विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन शुरू। तिर्विका हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गरिने।
4: कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त। बाजुरामा हेलिकप्टर मार्फत गर्भवतीको उद्धार।
3: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र गरेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
4: र स्वीकृति बिना विदेश गए राखेपछि कार्यवाही गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925। फोटो
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।

0: त्यसले संसद धन्यवादी ल्याए पनि हुन्छ केको चिन्ता लिनु भएको छ यो दिदीले
1: त्यो त होइन हुँदैन मासु त जब विशेष तहबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको चुकरणदेखि फ्रेस हाउसमा जानुहोस् आजकल सबैको फाइदा हुँदै त्यही बनेको छ
2: स्वप्नगण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमनी स्कुलको अगाडि सिक्किम र फ्रेस हाउसको अगाडिमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गी र विकास बैङ्कको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: जानकी ढुङ्गाना मोबाइल 9855-66136 र 9151-66136
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
5: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
4: ओके लेट्स डन
5: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556-28543 र 9417-00787
6: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855-83507 कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 9846-18-817
10: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
13: मोबाइल 9508-5535-37 र 9806-15-899
14: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
15: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात

0: मौलिक संस्कृतिको पहिचान जोगाउँछ कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसाद आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 98058535
0: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्नमा विश्व लोक सचिवको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुत कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ठोपा राही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothoparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्नमा सुनसादी पसलले र यो पसल दुलेगुडाको भित्री बजारमा रहेको छ। यहाँलाई पनि केही सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा गरगनाहरू किनबेच पनि गर्नु परेमा त्यसपछि बाजे पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसल बाजे यहाँले थपी पनि एउटा अर्को मोबाइल श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ठोपा राही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothoparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि

सन्देश दिन सुनेको बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो गीतहरू यहाँले सुन्न सक्नुहुनेछ भन्दै श्रोत साथी कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि एउटा निकै मधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ मन भुल्छ, जसमा आवाज रहेको छ प्रकाश दूतराज र शान्ति श्री परियारको। भने स्वीकार्नुहोला यो मिठो भाकालाई हाइता।

हजुर सत साथी निकै नै सुमधुर भाका लगाउने कार्यक्रम शान्ति सकेको छु मन फुल्छ गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो होला नै र श्रोत साथीहरूको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोत साथीको रोजाईको भाकालाई स्थान दिनतर्फ दिन लागिरहेको छु। जित बहादुरजी बोल्दै हुनुहुन्थ्यो लामेश्वरादेखि, उहाँले सुधाजे आज पनि निकै नै मिठो भाका रोज्नु भएको छ। आज पनि उहाँले मत हजुर गामले भाका रोज्नु भएको छ जसमा आवाज रहेको छ शंकर पन्त र सुनिता बुद्धा छेत्रीको भने मिठो भाकालाई स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, म त हजुरको गीतको पुनस्तजिएको सुन्दर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। शंकर पन्त र सुनिता बुद्ध छेत्रीको आवाजमा सजिएको यो मिठो भाका रहेको थियो। अजित बहादुरजीको रोजाईको भाका रहेको थियो भने पक्कै पनि उहाँले पनि सुमधुर भाका सुनेर मनोरञ्जन भयो होला र हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ हिमाली फूल टिपेर, जसमा आवाज रहेको छ सुरेश अञ्जन र देवी खर्ती मगरको, भने सिकानु होला यो मिठो भाकालाई।

हजुर सर सदस्य सकेको छ हिमाली फुल टिपेर गीतको बोल रहेको थियो भने तपाईँ पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुन्नु भएको श्रोता साथी अहिलेको लागि भने फेरि पनि श्रोता साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। नरेन्द्र रिमालजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधुर भाका चाहिँ रोज्नु भएको छ। के भन्नु र खै गीतको बोल रहेको छ जसमा आवाज रहेको छ पशुपति शर्मा, श्याम राणा, अनु राणा मगर, त्यसै गरी सुमन थापा अनि ढाकाराम पौडेलको आवाजमा सजिएको सुमधुर भाका रहेको छ। स्वीकार्नुहोला हैका।

0: राज्यसभा साथी हामीले स्मरण नभएर भाकाले पनि कार्यक्रममा स्थान दिइसकेको छु र कतिपय हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यस्तो मधुर भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा शुभ साहित्य गीतको बोललाई स्थान दिइरहेको छु। स्वीकार्नु होला है त।
1: ओहो गाग्री भरि पानीले लागेको बेलामा

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला। र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ आइसकेका छौं र कार्यक्रममा छुटिनु पूर्व गाउँघरि माया गीतको बोललाई राख्दैछु। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ र माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार।

0: प्योइन्टोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
0: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560353497 र 98560334885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420,
5: दीप मल्ल ठकुरी 98460141530।
6: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
10: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ सङ्गीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढरबाराही 103.8 मेगाहर्ज अन्तर्गतको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र यसरी आज चाहिँ हामी तपाईँको माझमा थर्सडेको एपिसोडमा रहेर यिनै ऱ्याप एन्ड रिमिक्स सङलाई लिएर उपस्थित भइसकेका छौँ र पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङलाई स्थान दिने नै छौँ। कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ भने नवराज अन्सारीको यो गीतलाई चाहिँ ऱ्याप सङलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ। स्वीकार्नुहोस् है त।

हाम्रो उपर खुट्टी लाएर कुर्सी माथि राजो इन्टरनेसनल फ्लो बोर्डर सिधै पारियो भुरा भुरी उल्टा साइड पारा हाम्रो अर्को गोरुहरूलाई बिफ रे।

0: with you. They're soft.
1: What are you, motherfucker? Hey, this guy, man, talking right now, man.
2: हजुर ऱ्याप सङ्ग्रह कार्यक्रम सुनिसक्यौ भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै ऱ्याप एण्ड रिमिक सङ्ग्रह लिएर पक्कै पनि उपस्थित भइसकेका छौँ र तपाईँहरूले चाहिँ सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र हामीलाई सुनेर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने प्रोग्राम लिएर म छु लक्ष्मी सुन रहन्छु अबको एक घण्टाको समय भरको लागि ठिक चार बजेदेखि पाँच बजेको समयसम्म भने हाम्रो श्रोता साथीले चाहिँ यिनै समयमा सुन्न सक्नुहुनेछ। हामी चाहिँ फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ गीतहरू लिएर उपस्थित हुनेछौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा सङ्गलाई स्थान दिनेछौ। योद्धको कथा बोलको यो ऱ्याप सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ भने हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस्।

0: हजुर यो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसक्यो र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सङ्गलाई स्थान दिने नै छ. अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा सर्कट पाटन ठग बोलको यो ऱ्याप सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ. यो गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ. त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त.
1: यो पारणको टच स्नेहले होइन कफ रियल टक रियल टक देखाउँछ पुस्तिहरूलाई मेरो पारा देखेर म चाहिँ दुश्मन.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678161887।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
13: मयाम चिसापानी,
14: अनि
13: बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235552663।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253919122, 98058200008 र 98460976246।
15: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
18: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
19: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
18: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
19: र के खास छ त इलाइट सिएमा?
18: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
19: ओहो, अनि लोकेसन?
18: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
19: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
20: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
21: हजुर, कार्यक्रमको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz। अन्त बेलुका आउनेहरू प्रोग्राम रहेको छ जिन्दगी रक्स। र यसरी आज हामी तपाईँको माझमा चाहिँ थर्सडेको एपिसोडमा रहेर यिनै ऱ्याप एण्ड रिमिक्स सङ्घलाई नै कार्यक्रम यसो दिइरहेको छ र सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि हामी चाहिँ फेरि पनि ध्यान नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छु। नक्कली मरिबोलको एउटा सङ्घ चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो ऱ्यापसँग पनि कार्यक्रम सन्धिसक्यो र पक्कै पनि सुनिराख्नु भएको छ। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौ भने अहिलेको लागि भने चाहिँ सर्वनाश बोलको यो गीतलाई कार्यक्रम स्थान दिनेछौ। स्वीकार्नुहोस् है त।

0: छैन आशै छ मान्छे हान्न लाइक कहिले खेला खेल पहिला खेली सके हामीले डिलर पनि तै युजर पनि तै हेर्दै त तेरो घमण्ड बिस्तारै हुन्छ चोइ आउँछु भन्दै टिप ल मुजियाको खै हात सुन्छ खास सुन्दा झगडाको विषय
1: हजुरहरू संघलाई पनि कार्यक्रम स्थान दिइसक्यो र यसरी नै अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको बाजा राख्न चाहे अनि त्यो सन्डे गाविसहरू र सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डे गाविसहरूमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम स्थान दिन्छ र ट्युजडेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ भने वेडनेसडेको एपिसोडमा चाहिँ रक सङलाई कार्यक्रम स्थान दिन्छौँ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई कार्यक्रम स्थान दिन्छौँ जुन चाहिँ आज हामी तपाईँहरूको माझमा रहेर यिनै रिमिक्स सङ र ऱ्याप सङलाई कार्यक्रम स्थान दिइरहेको छौँ र फ्राइडेको एपिसोडमा चाहिँ नेपाल अकोस्टिक अनप्लग म्याच तपाईँ कभर सङलाई कार्यक्रम स्थान दिन्छौँ हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबाट 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ यिनै जानकारी सँगसँगै हाम्रो प्रोग्राममा फेरि पनि सङलाई स्थान दिने नै छौँ भने

0: I'm sorry to tell you.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8
2: मेगाहर्ट्ज। छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ,
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र।
2: यही युनाइटेड सप्लाइजमा छँदैछ नि।
3: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो।
2: यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी,
2: डिजाइन पनि खोजे जस्तो पाइन्छ,
3: मूल्य त झनै मिल्छ।
2: एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सेट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0564140008।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सेटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सेट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
6: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 98562665।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
10: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
11: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
10: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। त्यो दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूमि सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
11: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
12: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूमि सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
13: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रेफरल लिएर आउनु होला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रेफरल चाहिँदैन।
12: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493-5594-5282-7878।
14: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
15: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका SOD वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू,
15: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
14: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
15: कपाल झर्ने समस्या,
14: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
15: टाउको तथा शरीरको चाया,
14: बुढेसकालमा छाला चिलाउने रोग,
15: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
14: छाला तथा यौनाङ्गमा आउने मुसा,
15: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
14: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई पुरा गरेर दिपा। ए दिपा यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ।
16: अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9560602068।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
20: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
14: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
14: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
21: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
14: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोली।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मन को आवाज।
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुंगे मा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565 71 479 र 98 562 65

0: मिट्टी बालुवा चोकर सुपथ मूल्य में पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
3: दीप मल्ल ठकुरी 9406041530।
4: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9406061268 र 9506060268।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
11: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
9: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9506031353।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0 65 5 90 3 69, मोबाइल 98 40 82 69 26।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
9: अफिसबाट अमित सरको फोन,
10: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावट को सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
14: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9865510950
14: CTEVTबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो
3: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
14: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्
3: सिट सीमित छ यही जेठ 13 गते सम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्
14: हाम्रा विशेषताहरू
3: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
14: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
3: समेना गृह र छात्रावासको व्यवस्था
14: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
3: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन
14: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
3: फोन 0654100056 मोबाइल 9860608615 9459715598 9560443444 र 9413167888
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
16: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615827785779 र 582780
18: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: दोस्रो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
0: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
0: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
0: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
0: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
0: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168187।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9867614181, 9843325582, फेसबुक जेसीए स्कूल पोखरा।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
8: मोबाइल 9008535537 र 9806615899।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ?

0: अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, लेट्स डन।
4: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14234 र 9811-56-606।
6: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
7: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
6: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
7: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा, फोन नम्बर 0165-78053 र 0165-53595।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811-35622।
8: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, बर्खाको समय छ, पारा उमालेर वा फिल्टर गरेर मात्रै पिउनु पर्छ, न त बिरामी होइएल।
10: स्वच्छ खाना पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनाउँछ।
11: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अनुहालमा हुनुहुन्छ?
13: हो नि, राम्रो गाडी पाउने ठाउँ भेटिने गाह्रो छ।
12: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
13: हो र, के खास छ त इलाइट सिएमा?
12: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
13: ओहो, अनि लोकेसन?
12: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
13: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
14: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई, म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62-891।
20: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
21: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
20: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
24: प्रदेश स्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
19: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
25: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
25: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ।
2: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
26: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
27: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा,
28: यही जेठ 9 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
29: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
29: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
30: वरिष्ठ एमबीबीएस, एमडीजीपी, फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
31: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
30: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
32: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
20: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865143177, मोबाइल 9856044343।
8: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
0: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
5: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
11: हाम्रा विशेषताहरू:
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
10: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98-4-61-16-878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98-2-35-52-663।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98-0663-13-195 र 98-4-67-15-368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।

0: 103.8 अन्तर्मनको आवाज
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 06-64-14-285, मोबाइल 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
3: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
3: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटेल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबा 10.8 मेगाहर्ज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस पोखरा 9 फोन 01 5 90 100 5 90 100 63।
4: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
5: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा
6: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौ।
5: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
4: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिएर आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: सिटिईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
19: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
19: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
18: हाम्रा विशेषताहरू,
19: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
18: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
19: समेना गृह र छात्रावासको व्यवस्था,
18: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
19: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
18: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
19: फोन 0564140056, मोबाइल 9860608615, 9849015598, 9560443444 र 9413167788।
20: ए सबिना, यसको हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयार गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
19: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्ड
0: को सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
23: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
23: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
2: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849 छ।
3: आज हामी हाम्रो खातामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
24: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
3: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
24: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
3: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
24: यसबाट बस्न के गर्छ मिस?
3: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
24: यो चक्की कहाँ पाइन्छ मिस?
3: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
25: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
26: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
27: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
26: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
27: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
28: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
29: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
30: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
31: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
30: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
28: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
29: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
30: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि।

0: र 2083 का लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998 0164113 9867614181 9843325582 फेसबुक JCA स्कूल पोखरा।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
7: मोबाइल 9908535537 र 9806615899।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
10: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
11: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
10: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
11: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा। फोन नम्बर 0165780053 र 0165535595।
12: यसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
16: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
17: मैडम धूम्रपान भनेको के हो
16: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
17: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
17: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
16: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
18: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
19: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
21: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
22: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
21: इन्जिनियरिङ तर्फ सोभित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
22: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
21: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
23: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कुलमा शैक्षिक सत्र 2083 का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398 061-411-503 98-27-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा।
0: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
1: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
0: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
3: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
12: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फिची बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
6: मोबाइल 9008835537 र 9806615899।
15: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन्या अपक्कै।
16: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-2420, 98-0141-54674 र 98-460-2420।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115। साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98-461-349-304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गरिबीप्रति सरकारका निकायको बेरोजगार बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 69,50,00,000 19,000 थप भई प्रदेशको अधावधिक बेरोजगार 2,83,38,95,000 पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गण्डकी प्रदेश मथतका 159 मन्त्रालय निकाय र 21 समिति तथा अन्य संस्था गरी गत वर्ष 41,45,00,000 र 81,32,000,00,000 लेखा परीक्षण गरिएको थियो। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख दिल्ली राज भट्टा समक्ष वार्षिक प्रतिवेदन बिहिबार पेश गरेको छ। नायब महालेखा परीक्षक श्यामप्रसाद भण्डारीले आर्थिक वर्ष 2081-82 को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टा समक्ष पेश गर्नुभएको हो। प्रदेश प्रमुख भट्टाले आर्थिक अनुशासन र अनुशासन नै सुशासनको जग रहेको बताउँदै सुशासन कायम गर्न कानूनको पालना र विधि अवलम्बन गर्नुपर्ने मा जोड़ दिनुभएको छ। सदस्य मनोज कुमार श्रेष्ठले पूर्व विद्युत क्षेत्रमा जगेर पुरानो ट्रान्सफर्मर राखिएको असन्तुष्टि जनाउँदै नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको ध्यान आकर्षण गराउनु भएको छ। वडा सदस्य श्रेष्ठले हिजो भएको सहमति अनुसार 24 घण्टा विद्युत सेवा उपलब्ध गराउने प्रतिबद्धता पूरा हुनुपर्ने बताउँदै प्रभावित क्षेत्रमा पुरानो जगेर ट्रान्सफर्मर राखेर सेवा दिन खोजिएको स्वीकार नभएको उल्लेख गर्नुभएको छ। श्रेष्ठका अनुसार पछिल्लो समय 18 घण्टासम्म विद्युत अवरूद्ध हुँदा स्थानीय बासिन्दाले ठूलो शास्ति खेप्नु परेको छ। त्यसैले प्रभावित क्षेत्रका नागरिकलाई नियमित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन नयाँ ट्रान्सफर्मर जडान गर्न उहाँले माग गर्नुभएको छ। दमोटबाट 32 केभी लाइन व्यवस्थापन गरिएकोमा धन्यवाद दिँदै उहाँले अस्थायी व्यवस्था भन्दा दीर्घकालीन समाधान आवश्यक रहेको बताउनु भएको छ। सहित सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। शिक्षा ऐनमा भएको संशोधन अनुसार पुराना समितिमा मनोनित सदस्यहरू स्वतः पदमुक्त भएपछि नयाँ समिति गठन गर्न लागि हो। शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्लाका सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई पत्राचार गर्दै संशोधित व्यवस्था अनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत शिक्षा ऐन 2028 को दफा 12 को उपदफा 1 को खण्ड ग को व्यवस्था खारेज भएकाले उक्त खण्ड बमोजिम मनोनित सदस्यहरू स्वतः पदमुक्त भएको इकाईले जनाएको छ। ऐन संशोधनपछि विद्यालय व्यवस्थापन समिति गठनबारे स्थानीय तह र विद्यालयहरूबाट सोधपूछ भइरहेकाले परिपत्र मार्फत स्पष्ट पारिएको इकाई प्रमुख एवं उपसचिव कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ। श्रेष्ठका अनुसार जिल्लाका सबै विद्यालयले संशोधित कानूनी प्रावधान अनुरूप नयाँ समिति गठन प्रक्रिया अगाडि बढ़ाउनु पर्नेछ। नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ। एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार दलका उपनेता प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो। प्रदेश सभाको कार्यकाल 1 वर्ष हाराहारी बाँकी हुँदा एमाले नयाँ पदाधिकारी चुनेको हो। गण्डकी प्रदेश सभामा दलको उपनेताको जिम्मेवारी प्रदेशमा सदस्य लीलबहादुर थापाले पाउनु भएको छ। बागलुङका थापा समानुपातिकबाट प्रदेश सभा सदस्य चुनिनु भएको हो। पूर्व माओवादी थापा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र अलग हुँदा एमाले बस्नु भएको थियो। एमाले प्रमुख सचेतकमा देवका प्रहारी र सचेतकमा भक्त बहादुर कुमारलाई जिम्मेवारी दिएको छ। भ्रष्टता अभिव्यक्ति स्वतन्त्रता विरूद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सचिव पर्ने माग राख्दै तनहुँका पत्रकारले हस्ताक्षर संकलन गरी विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीको अध्यक्षतामा आयोजित गोल सभामा बोले तनहुँका पत्रकारहरूले बालन सरकारले निजी संचार माध्यममाथि लगाएको अंकुश कुनै पनि अवस्थामा मान्ने हुनुहुने बताउनुभएको छ। मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरीतको कार्यमा स्वयं बालेन सरकार अग्रसर रहेको प्रति पत्रकारहरूले विरोध जनाएका हुन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले आफ्नो निरंकुश सत्ता टिकाउने योजना बनाएको अनुभूति भएको नेपाल पत्रकार महासंघ तनहु शाखा निवर्तमान अध्यक्ष उज्जवल पौडेल र पूर्व अध्यक्ष डमर अधिकारीले बताउनुभएको कसा। चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ फिर्तिरहेका छन्। चालू आफ्नो साउनदेखि वैशाखसम्म अन्तरिक तथा बाह्य र गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभएको छ। आन्तरिक तर्फ 2,19,817 पुरूष र 2,269 जना महिला पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी बाह्यतर्फ 90,987 पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक बसलले उल्लेख गर्नुभएको छ। शारीरिक मानसिक भयरात्मक योजनले लगायतका हिंसाको विरूद्ध सशक्त रूपमा प्रतिकार गर्नका लागि किशोरीलाई आत्मरक्षाको तालिम दिएको छ। एकीकृत सेवा कार्यालय मुस्ताङले जिल्लाका 3 विद्यालयमा अध्ययनरत 150 छात्रालाई जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकरणहरूको विरूद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरूलाई तालिम प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय तनहुँ एकीकृत सेवा कार्यालय खाद्य डिभिजन लगायतको संयुक्त अनुगमन टोलीले बिहिबार सरकारी कार्यालय तथा सार्वजनिक संस्थाभित्र संचालित क्यान्टिनहरूको अनुगमन गरेको छ। अनुगमनको क्रममा विभिन्न क्यान्टिनमा मूल्य सूची नराखिएको दर्ता नभएको तथा अखाद्य सामग्री प्रयोग भएको पाइएको छ। अनुगमन टोलीले जिल्ला अदालतको क्यान्टिनमा अखबर र पत्रिका प्रयोग गरिएको मूल्य सूची नराखिएको फेला परेको थियो। अस्पतालको क्यान्टिनमा पनि पेपर तथा पत्रिका प्रयोग गरिएको पाइएपछि सुधार गर्न निर्देशन दिएको छ। मालपोत कार्यालयको क्यान्टिनमा भने मूल्य सूची नराखिएको तथा व्यवसाय दर्ता नभएको अवस्था भेटिएको टोलीले जनाएको छ। अनुगमनको क्रममा जिल्ला कारागारको मेस, जिल्ला प्रहरी कार्यालयको मेस क्यान्टिन तथा भानु खाजा खर लगायतका स्थलको समेत निरीक्षण गरिएको थियो। टोलीले सरसफाई खाद्य सामग्रीको प्रयोग मूल्य सूची दर्ता प्रक्रिया तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा सचेत गराएको जनाएको छ। अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मी, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, प्रदेश जनस्वास्थ्य कार्यालयका अधिकृत सुदीप कर्णेल, एकीकृत सेवा कार्यालयका सूर्य बहादुर थापा, व्यास नगरपालिकाकी बिन्दु पौडेल, होटल व्यवसाय संघका दुर्गा विलास भट्टराई, उद्योग वाणिज्य संघ दमौली बजार इकाईका ठाकुर प्रसाद पौडेल, सरकार प्रहरी तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। नर्सिंहपुर नगरपालिका 4 राक्षीमा प्रहरी चौकी स्थापना भएको 3 दशकपछि भवन निर्माण भएको छ। सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरूलाई आवश्यक व्यवस्थापन सहज भएको छ। निवर्तमान भवनको बिहिबार गण्डक प्रदेश प्रमुख प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक दिपेन्द्र भारती छेत्रीले उद्घाटन गर्नुभएको थियो। पोखराको बजार क्षेत्रमा फुटपाथमा पार्किङ गरिएका सवारी साधनमाथि धमाधम कार्यवाही गरिएको छ। फुटपाथमा पार्किङ गर्ने सवारी साधन विरूद्ध आक्रामक रूपमा कार्यवाही थालेको जिल्ला प्रहरी कार्यालय कास्कीले थप 101 सवारी साधन नियन्त्रणमा लिएर कार्यवाही गरेको जनाएको छ। तीमध्ये 71 स्कूटर र 20 मोटरसाइकल रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की मार्फतका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका नगर प्रहरी संयुक्त रूपमा अभियानमा खटिएका छन्। विभागहरूले फुटपाथमा पार्किङ गरिएका सवारी साधन हटाउने तथा नियन्त्रणमा लिएर कार्यवाही गरिरहेका छन्। बुधबार सभा गृह चोक नेहरू चिप्लेडुङ्गा महेन्द्र पुल पालिखे चोक बजार र पृथ्वी चोक क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ 4 गते 38/2 सवारी साधन नियन्त्रणमा लिएर कार्यवाही गरिएको थियो। यस्तै जेठ 5 गते 63 वटा परिसाधनमा थियो। अवैध स्पट कार्यवाही गरिएको जनाएको छ। सोही दिन 41 वटा स्कूटर र 15 वटा मोटरसाइकल गरी 64 वटा सवारी साधन नियन्त्रणमा लिएको थियो। फुटपाथमा अव्यवस्थित पार्किङका कारण सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिलाई आवत जावतमा समस्या भएपछि कार्यवाही थालिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको छ। सोह्र तारीख प्रदेश स्तरीय राष्ट्रपति रणशील प्रतियोगिता यो जेठ 15 र 16 गते बागलुङमा हुने भएको छ। प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषदले जनाएको छ। प्रतियोगितामा गण्डकीका 11 वटै जिल्लाबाट गरी झण्डै 1100 खेलाड़ी सहभागी हुने परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभएको छ। 150 को संख्यामा अफिसियल सहभागी हुने उहाँको भनाई छ। ताइक्वान्डो, कराते, उसु, एथलेटिक्स, भलिबल र कबड्डी गरी 6 वटा विधामा महिला र पुरूष तर्फका खेल सञ्चालन हुनेछन्। पालिका हुँदै जिल्ला स्तरीय राष्ट्रपति रमेशबाट छनौट भएका खेलाड़ीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्ण कडेलले बताउनु भएको छ। एउटा जिल्लाबाट 100 को हाराहारीमा खेलाड़ी सहभागी हुने उहाँको भनाइ छ। स्थानीय बंगे चौर खेल मैदान र काठे खोलाको बिहुमा रहेको हालमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। तनहुँको व्यास नगरपालिका 5 नेबुवा खोला स्थित खेल मैदानमा आगामी जेठ 15 गतेदेखि 17 गतेसम्म खुल्ला पुरूष भलिबल प्रतियोगिता आयोजन हुने भएको छ। द 90s युवा क्लबको आयोजनामा युवाहरूको प्रतिभा उजागर गर्ने र खेलकुदका माध्यमबाट वेदव्यासको जन्मभूमिलाई चिनाउने उद्देश्यले प्रथम द 90s भलिबल प्रतियोगिता गर्न लागेको हो। क्लबका अध्यक्ष एक कुमार श्रेष्ठको अनुसार जिल्ला प्रशासन कार्यालय तनाउनेज विधिविद दर्ता भए श्रेष्ठको नेतृत्वमा 11 सदस्यीय कार्य समिति गठन गरे। सबै क्लबले यो पहिलो ठूलो प्रतियोगिताको तयारी अगाडि बढ़ाएको हो। व्यास नगरपालिका 5 र नगरपालिका 1 का युवाहरू संगठित भई सामाजिक आर्थिक सांस्कृतिक खेलकुद तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने उद्देश्यले यो क्लब स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ। खेलकुदका माध्यमबाट स्थानीय युवाहरूको प्रतिभा प्रवर्धन गर्ने र व्यास नगरपालिकाको गरिमालाई अझ उच्च बनाउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठ बताउनु भएको छ। खेल भव्य रूपमा सम्पन्न गर्न ठूलो आर्थिक स्रोत आवश्यक पर्ने भएकाले विभिन्न सहयोगी मनहरूसँग सहयोगका लागि आह्वान क्लब गरेको छ। वडाको सिकाई सेवा क्लबको ट्विटर प्याडमा खेलाड़ीको नाम उल्लेख गरी वडा स्तरबाटै उत्साहजनक सहभागिता जनाउने गरी आवश्यक तयारी भइरहेको क्लबले जनाएको छ। प्रतियोगितामा करिब 40 वटा टोलीले सहभागी जनाउने अपेक्षा गरिएको छ। इच्छुक टोलीले 3,500 रूपियाँ दर्ता शुल्क सहित आगामी जेठ 14 गतेभित्र इमेल, फेसबुक वा वाट्सएप मार्फत टीम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद 33,333 रूपियाँ, द्वितीयलाई 22,222 रूपियाँ र तृतीय हुने टोलीलाई 11,111 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। हवस् त यही खबरसँगै रात 10 बजेको ढोरबालाई हाइलाइट आजको लागि सकिएको छ। भोलि बिहान 5 बजेको म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी हुने आज्ञा चाहन्छु। नमस्कार।
10: हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0765414100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: Excited to be part and the money for us.
1: आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9015 95301।

0: नयाँ बोल्नका लागि धमाधम परम्परा परम्परिरहेको छ।
1: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा हाजिर भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सब जानकारीका लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म मोबाइल 98 5 4 65 4 97 र 98 5 4 34 85 सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय सुपाचन्द्र 4 दुबी गौडा तनहुँ। लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फर्टिलिटी सेन्टर गैरपाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: जानकारीका लागि
2: त्यहाँबाट ल्याएको नि त हाम्रो

0: फल पनि रहेछ के जाउ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
1: जान्छु
2: हजुर
1: रामकृष्ण भण्डारी मोबाइल 9857-268-91
3: दुलैगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने पाइएको छ स्टुडियो भनेपछि त कति बाहेक अरूको त नामै
1: मलाई मात्रै हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एउटा फोटो पनि खिच्नु छ त्यही नानी हो म त
3: यहाँहरूको सहायता समर्पित छ मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्म दिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएको कीर्तिमान थापा घर
4: चिसा पानीबाट
5: काठमाडौँबाट
4: एक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोकसभाबाट मयाम चिसा पानी र केटाबाट बिहान 7 बजे काठमाडौँका लागि
2: हजुर माइक्रोवेभ सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत अन्ठानब्बे 461-16-878 र बुढी घोडा ढोल फर्दी 26 दौराली चिसा पानीका लागि कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98-2-35-9663 हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव
5: छ
2: प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी डाक्टर चुन्मयापुर हडजौनी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हडजौनी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर ध्वजराज श्रेष्ठ
6: जानकारी गराउँदछौ
5: जनपदको रात्रि सेवा उपलब्ध छ।

0: पाँचै दिन जाउँ, नसकिउँ एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्मा सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
1: प्रमुख कथा वाचक आचार्य पूज्य गुरु श्री भीष्मलाल पौडेलको मुखारविन्दबाट सम्पूर्ण पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: आयोजक।

0: पोखरा रिवर्स प्राजेक्ट उत्पादन गणेश पाउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्लदेवदेखि 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98-5-20-2479
1: सेवाको एउटै नाम चोक
0: सेवालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्पर्क 94-1-49-3-4
2: सजेको ढोलबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ तिमीलाई सुन्न हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोलबाराई हाइलाइट सुरु गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।

পরাজ দুধদুয়ারা ওহবাটি প্রমাণপত্র পৌঁছান বেরুজু বদলে নাগে विवाहमा डिजिटल टाइम कार्ड लागू सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे तनहुँका सबै सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन इरानको माग र खेलमा भारत बन्ने नेपाली महिला टोलीलाई बिदाई अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न अरबका नवनियुक्त गैरआवासीय राजदूतहरूले आफ्नो उपस्थिति प्रमाण पत्र पेश गरेका छन्। राष्ट्रपति नरेन्द्र सेतुवर्षमा बिहिबार आयोजित एक विशेष समारोहबीच इरान, अस्ट्रिया, रूस र लगायतका देशका राजदूतहरूले राष्ट्रपति उपस्थिति प्रमाण पत्र बुझाएका हुन्। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित रहनु भएको थियो। तर्फबाट राष्ट्रपति समक्ष प्रक्रिया अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो। शुक्रबार बस्दैछ बैठक नेताहरूको कार्य विभाजन हुने उहाँले बताउनु भएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन हुन सकेको थिएन। संयोजक एवं प्रधानमन्त्री नरेन्द्र शाहका राजनीतिक सल्लाहकार अशोक शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका सुझावमा सुझाव संकलन गर्ने क्रममा संयोजक शाहले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिलो सरकारको जोड रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यदलको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनु भएको हो। विभिन्न विषयमा साझा सहमति कहाँ सम्भव छ तथा कहाँ मतभेद छन् भन्ने पहिचान गर्ने काम गरिरहेको पनि बताउनु भएको छ। उहाँका अनुसार बहस पत्र तयार भएपछि त्यसलाई राष्ट्रिय बहसका लागि सार्वजनिक गरिनेछ। डाक्टर शर्मा बाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनु भएको छ। आगामी आर्थिक वर्षको बजेट पेशबाट अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आमको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयार रहेको उहाँले जानकारी दिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनु भएको छ। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आगामी बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन्। डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रिया डिजिटल ट्याकिङ तथा पारदर्शी बनाउन शुरू गरेको विभागले जनाएको छ। विभागका अनुसार सरकारले गरेको चैत्र 13 गते सार्वजनिक गरेको 100 शासकीय सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो। स्वतन्त्र कार्यक्रम विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थित र अनुमानित समय सम्बन्धी जानकारी पाउने यो सेवा लागू गरिएको बताउनु भएको छ। विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्युआर कोड स्क्यान गरेर आवेदन ट्र्याक
जानकारी दिनुभएको हो। नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। लेखिएका अनियमितता, मादक तस्करीसँग जोडिएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताएको छ। नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले उल्लेख गर्नु भएको छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोही सगर माथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालन संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। महासचिव ऐतिहासिक आरोहण मध्ये भएको जानकारी दिनुभएको हो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। एउटा सिजनमा लिएको अहिलेसम्मकै धेरै संख्या हो। हरेक अनुमति लिने आरोहीका साथै उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। विशेषज्ञ गोताखोर र उद्धार टोलीले अतीत अवस्थामा बिहिबार बिहान 4 बजे
युवाको उद्धार गरेको थियो। उद्धार पछि उपचारका लागि पोखरा स्वास्थ्य निगम प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्र अस्पताल पठाइएकोमा तत्कालीन चिकित्सकले मृत घोषणा गरेका थिए। आफ्नो प्राथमिकता सबै मोर्चामै उद्धार गर्नु रहेको बताउनु भएको छ। उहाँले ज्ञानले स्वच्छताका साथ जारी राख्ने पनि बताउनु भएको हो। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री नाग्वीसँग भेटवार्ता गर्नु भएको हो। नाग्वी पटक इरान पुग्नु भएको थियो। उहाँले इरानका राष्ट्रपति आन्तरिक मामिला मन्त्रीसँग पनि वार्ता गर्नु भएको हो। रिपोर्ट अनुसार राष्ट्रपति मसुद पिजिस्कियानले बैठकमा नागरिकसँग क्षेत्रीय अवस्था अपेक्षित जनतेका लागि भएको कुटनीतिक प्रयास बारेमा छलफल गर्नु भएको थियो। मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझ धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। उहाँले खेलाडीहरूले मनोरञ्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नु भएको हो। मन्त्री पोखरेल नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नु भएको छ। उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वित्तीय विकासमा सरकार सधैँ प्रयत्नशील रहने उहाँको भनाइ छ। आउँदो सोमबार 11 गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा पर्दछ। यस समूहमा नेपालसँगै भूटान र श्रीलंका रहेका छन्। सार्वजनिक विजेता बंगलादेश, भारत र मालदेश रहेका छन्। नेपालमा सार्वजनिक पहिलो खेलमा 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछ। प्रतियोगिताको समय खेल 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जेला तिमापो सुब्बाको कप्तानी घोषणा भएको छ। अन्त्यमा रहेका छन् मुख्य समाचारहरू।